0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
3: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98102537।
9: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काट दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 11 गते आइतबार, सेप्टेम्बर 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण प्रतिपदा तिथि, 16 श्राद्ध प्रारम्भ, विश्व पर्यटन दिवस।
1: सोह्रौं वर्ष प्रवेशको अवसरमा धादिङको रेडियो राजमार्गलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझसम्मै उच्च सावधानी अपनाउनु पर्ने, नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
1: कांग्रेस संस्थापन र इतर पक्षीय समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
0: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग, 23 वर्षपछि हेटौडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ़ने व्यवस्था मिलाउन नागरिकको माग।
1: रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र, युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपति पुटिनको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
0: र विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्ने, पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको सीओओमा छनौट, बुटवलमा 38 झरना रनिङ सील्ड फुटबल प्रतियोगिता हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा बागमती र गण्डकी प्रदेश लगायतका प्रदेशका विभिन्न स्थानमा रातीदेखि नै भारी वर्षा भइरहेको प्रसंग।
1: पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही स्थानमा खतराको तह पार हुने गरी अति नै ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार 6 घण्टामा सबैभन्दा धेरै पानी बागमतीको माडी कल्याणपुर क्षेत्रमा 140.4 मिलिमिटर वर्षा भएको छ भने मेघौली क्षेत्रमा 117 मिलिमिटर पानी परेको छ। कोटगाउँ र दुमकौली क्षेत्रमा क्रमश 107.2 र 110.6 मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा बाहेक अधिकांश स्थानमा पानी परेको छ भने मकवानपुरको गढ़ी क्षेत्रमा पनि ठूलो पानी परेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका अधिकांश क्षेत्रमा सामान्यदेखि ठूलो पानी परेको छ। आज साँझसम्मै पश्चिम क्षेत्रमा जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
3: दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ, भारी अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी लुम्बिनी कर्णालीमा हिमाली पहाडी भूभागमा 1-2 ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
1: लगातारको पानीसँगै बाढ़ी र पहिरो पनि जोखिम बढ़ेको छ। बाढ़ीको जोखिमका बारेमा सीआईएनसँग कुराकानी गर्दै बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुले,
4: तिनाऊ, पाणगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, ढाँचा फाटेमा, रूखहरू कोल्टिएमा, ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
0: नारायणी नदीको देवघाटमा बाढ़ी बढ़िरहेको र खतराको तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले पनि आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख ले जानकारी दिनुभएको छ। रामबहादुर केसीले भर्खरै सूचना सार्वजनिक गर्नुभएको छ। नारायणी र सप्तकोशीको बाढ़ीले 389 घर डुबानमा परेका छन्। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्ती पसेपछि पश्चिम नौलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा हिजो सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा राखिएको छ। नदीको बहाव बढ्दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पनि पानी भरिएको छ। बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको जानकारी दिइएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। केही दिन यता परेको लगातारको पानीका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी साधन आवागमन ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ भने सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जोवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा 55 समस्या देखिएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारी साधनलाई हिजो पहिरो पछाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनुभयो। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरूद्ध हुने स्थिति सिर्जना भएको हो। यसैबीच लगातारको पानीपछि पहिरोका कारण सल्यान प्रवेश गर्ने 3 मुख्य सड़कहरू अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। राप्ती राजमार्ग, लुहाम कालीमाटी सड़क र खलंगा बालुवा सुर्खेत सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गुल्मीको चन्द्रकोटमा पहिरोका कारण बस्ती जोखिममा परेपछि करिब 40 घरका 250 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार चन्द्रकोट तीन भूलके स्थित बारजिङ सल्यार सामुदायिक वनमाथिबाट पहिरोका कारण सल्लाहहरूको रूखहरू बगेकाले 40-50 घर बस्ती जोखिममा परेपछि 250 जनालाई सुरक्षित स्थानमा सारिएको हो। 2 दिन परेको पानी र हावाहुरीले सिराहामा पनि उख खेतीमा क्षति पुगेको सिराहाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाह बुद्धले देखाएको बाटोमा विश्व अग्रसर बन्न सकोस् भन्ने सन्देश दिँदै अमेरिकाबाट हिजो स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा शरीक भएर उहाँ हिजो स्वदेश फर्किनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरूङ र संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नुभएको थियो। महासभाका लागि 14 सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्नु भएको हो। उहाँले महासभाको उच्चस्तरीय सत्रमा शुक्रबार बेल नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा उहाँले नेपालले चाहेको जलवायु न्यायको मुद्दा स्थापित गर्दै यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सफल होस् भन्ने सन्देश समेत दिनुभएको थियो। बहुपक्षीयतामा नेपालको अविच्छिन्न विश्वास रहेको र साना गरीब मुलुकहरूको आवाज सुन्ने न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था सहितको राष्ट्रसंघ आजको आवश्यकता रहेको समेत उहाँले बताउनु भएको थियो।
0: अब कांग्रेस भित्रको विवाद र महाधिवेशनको छुट्टा छुट्टै तयारीको प्रसंग। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरू भएको छ। निर्वाचन समितिका अनुसार अधिकांश क्षेत्रमा शनिबार हिजो अधिवेशन शुरू भएको हो। शनिबार एकै दिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन वर्षाका कारण मंगलबारको समय दिइएको छ। निर्वाचन समितिका अनुसार विशेष गरी पहाड़ी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरूद्ध बनेका निर्वाचन क्षेत्रमा शनिबार अधिवेशन हुन सकेको छ। तोकिएको समयमा क्षेत्रीय अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू चुनिनेछन्। यसैबीच कांग्रेसले 15 महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समिति सहित विभिन्न 15 समिति गठन गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा समूह छाडेर सानेपा गएका नेताहरूलाई पनि समितिमा समेटिएको छ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय निर्देशन समिति र विभिन्न समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो र तोकिएको भन्दा बढ़ी शुल्क नलिन पनि अनुरोध गरिएको उहाँले सीआईएमसँग बताउनुभयो।
5: केन्द्र निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्र निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति प्रतिनिधि सभाका सभापति क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल। र यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूह पनि पन्ध्रौं महाधिवेशनको तयारीमा जुटेको छ। सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहेकाले देउवा समूहले पनि कांग्रेसकै ब्यानरमा पन्ध्रौं महाधिवेशन गर्दैछ। देउवा समूहका नेता डाक्टर शशांक कोइरालाले आफूहरूले गर्न लागेको महाधिवेशनले भविष्यको बाटो देखाउने दावी गर्नुभएको छ। पन्ध्रौं महाधिवेशनको तयारीबारे जानकारी दिन सम्पर्क कार्यालय चुनदेवीमा हिजो आयोजित कार्यक्रममा कोइरालाले आफूहरू सबैलाई साथमा लिएर हिँड्न चाहेको बताउनुभयो र महाधिवेशनका लागि आगामी पन्ध्र असोजसम्म क्रियाशील सदस्यता लिन सकिने पनि नेता प्रकाश शरण महतले बताउनु भएको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजारमा उपभोग्य वस्तुको अभाव रैथाने बाली उत्पादनमा स्थानीय तहको प्रयास
7: त्यो बडो जंजालयुक्त चीज भइरहेछ हाम्रा लागि त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौं।
0: 23 वर्षपछि हेटौँडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुन्ने बारम्बार मनमा

0: मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
2: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको गोर्खापत्रको पहिलो पृष्ठमा चर्किएको जमीन त्रासमा बस्ती शीर्षकमा गणेश खनालले अर्घखाँचीबाट खबर लेख्नु भएको छ। आकाशमा बादल मडालिन थाल्यो कि सन्धिखर्क नगरपालिका साथ भुजुङका स्थानीयवासीको मनमा त्रास उत्पन्न हुने गरेको छ। जोखिममा रहेको सन्धिखर्क नगरपालिका साथको भुजुङ बस्तीमा धेरै स्थानीयहरूले जमीन चर्किएका कारण त्रासमा रहनु परेको बताएका छन्। अधिकांश दलित समुदाय रहेको यो बस्ती भन्दा माथिको जमीन बर्खायाममा चर्किएर पहिरोको जोखिम बढ़ने गरेको स्थानीयले बताएका छन्। दलित समुदायका थर सूचीकरण शीर्षकमा लक्ष्मण दर्नाले लेख्नु भएको खबर पनि प्रकाशित छ भने भित्र पृष्ठमा स्टार्टअपमा सरकारको 2 अर्ब लगानी शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै वैदेशिक लगानी प्रतिबद्धताको 30% मात्रै भित्रियो शीर्षकमा अर्को खबर छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता धेरै आए पनि वास्तविक रूपमा भने बढ़ीमा 30% मात्रै लगानी हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 58 अर्ब रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा 28 अर्ब 49 करोड़ रूपियाँ मात्रै भित्रिएको हो। त्यस्तै प्राकृतिक स्रोतको रोयल्टी विवाद शीर्षकको खबर पनि प्रकाशित छ। यथाशीघ्र एकीकृत कानून बनाउन सुझाव छ। तरकारी निर्यात

0: बलिउड शीर्षकमा अर्को खबर छ। यो खबर सल्यानको खबर हो। त्यस्तै कारोबारको पहिलो पृष्ठमा प्रत्येक वर्ष बजेट वर्ष तर समयमा किन मल पाइँदैन पाउँदैनन् किसानले शीर्षकमा कौशिला कौँले लेख्नु भएको खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा मलमा दिने अनुदान रकम 4 अर्बबाट बढ़ेर 42 अर्ब रूपियाँ पुगेको छ तर कुनै पनि वर्ष किसानले सजिलै मल खरिद गर्न पाइरहेका छैनन्। त्यस्तै नयाँ सरकार बनिएता झण्डै 22,000 धेरै विदेशी शीर्षकको खबर पनि गोपाल संग्रौलाले पहिलो पृष्ठमा लेख्नु भएको छ।
1: अन्नपूर्ण पोस्ट दैनिकमा प्रदेश राजधानी सुर्खेतमा जहाज चढ्न नेपालगंज शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विमानस्थल छ तर प्रदेशकै हिमाली जिल्ला हुम्ला मुगु जुम्ला र डोल्पा जाने नागरिकले जहाज चढ्नको लागि छिमेकी प्रदेश लुम्बिनीको नेपालगंज पुग्नुपर्ने बाध्यता छ। आफ्नै प्रदेश मुकामबाट नियमित हवाई सेवा नहुँदा कर्णालीवासी महँगो भाडा समयको बर्बादी र शास्ति खेप्न बाध्य रहेको उल्लेख गरिएको छ। सगरमाथा टू द सी बहस भटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा शिव प्रसाद ढुंगानाले लेख्नु भएको खबर छापिएको छ। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 2 महिनासम्म कार्यान्वयनमा गएन टीकापुरको बजेट शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। नगर प्रमुख र उप प्रमुख विहीन टीकापुरमा कार्यवाहक नगर प्रमुखबारे कार्यपालिकामा विवाद रहेको पनि उल्लेख गरिएको छ। हिमाललाई ज्वरो सेतीले 2069मै दिएको थियो चेतावनी भोटेकोशीले 2083मा सम्झायो पाठ शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। नेपालमा हरेक वर्ष हिमबाड़ी सरकारी व्यवस्था शीर्षकमा पनि अर्को खबर छ। 165 शैयाको भक्तपुर क्यान्सर अस्पतालमा एक दिनमै आउँछन् औसत 500 बिरामी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। बिरामीको चाप बढ़ेको बढ़ेछ दैनिक 50 बिरामी फिर्ता गर्नुपर्ने बाध्यता भएको कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिस बताउनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। नयाँ पत्रिका दैनिकमै गौरवका आयोजनाको लज्जास्पद प्रगति शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको हो। 24 मध्ये 10 आयोजनाको प्रगति 20% भन्दा कम छ। वर्षभरिमा 1% पनि काम हुन नसकेको उल्लेख गरिएको छ। प्रतिकूल मौसमले मुस्ताङमा पर्यटक प्रभावित भएको बारेमा शान्ता कमलीले लेख्नु भएको छ भने मेयरको तोक आदेशमै दमक नगरपालिकाको राजस्व चुहावट भइरहेको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। डोटौल गोरुसिङ्गे सड़क 3 वर्षमै सक्न चुनौती 60% पुग्नुपर्ने निर्माण प्रगति 28%मा सीमित शीर्षकमा विष्णु घिमिरेले बुटौलबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा भने 2.5 दशकदेखि त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा जाँच किन छ शीर्षकमा मातृका दाहालले लेख्नु भएको हो। नौ पुष 2056मा इण्डियन एयरलाइन्सको IC-814 विमान हाइज्याक भएपछि नेपालमा 5 महिना भारतीय उडान स्थगित भएको थियो। विक्रम सम्बत 2057 भने भारतले सुरक्षा जाँच शुरू गर्यो तर नेपालका सरकारी निकायसँग यसबारे जवाफ नरहेको उल्लेख गरिएको छ। बाढ़ीबाट विस्थापितलाई झरीको कष्ट त्रिपाल चुहियो ओछ्यान भिज्यो चुलोमा हिलोको दलदल शीर्षकमा सजना बराल र आर्या चन्दले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा कांग्रेस देउवा पक्ष पनि होमियो महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याउन लागि बारेमा राजेश मिश्रले लेख्नु भएको खबर छ। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मस्यौदा तयार पारिएको उल्लेख गरिएको छ। वर्षातले आपूर्ति प्रभावित हुँदा तरकारीको भाउ बढ़ेको बारेमा कृष्णा प्रसाईले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र बन्दै जाँदा हिजो दुवै देशमा भएका आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। युक्रेनमा रूसी आक्रमणबाट 4 जनाको मृत्यु भएको छ भने रूसमा युक्रेनी ड्रोन आक्रमणबाट 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढ़ाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने दावी गर्नुभएको छ। उहाँले युक्रेनले कुनै पनि उत्तेजन गतिविधि वा तनाव बढ़ाउने कदमबाट आफूले चाहेको परिमाण प्राप्त गर्न नसक्ने समेत दावी गर्नुभएको हो। र थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि राजधानीका सबै 50 जिल्लामा विपदको घोषणा गरिएको छ। विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदमहरू अगाडि बढ़ाएका छन्। बैंककका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा करिब तीन सय मिलिमिटर वर्षा भएको छ। मध्य बैंककको उत्तरतर्फ नहर नजिकैका स्थानीयहरू थप जोखिममा रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। लगातारको डुबानका कारण दुई दिनदेखि आफ्ना व्यवसायहरू समेत बन्द गर्नु परेको स्थानीय व्यवसायहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
1: साझा खबरमा अब खेल खबर। बीसौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्सी खेल्ने भएको छ। समूह ए को विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग मंगलबार खेल्ने भएको हो। शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन् र नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको चीफ अफ अपरेटिङ अफिसर सीओओ बन्नु भएको छ। मलेसिया क्रिकेट संघले एक महिना अघि खोलेको सीओओको आवेदनमा विनोद छनौट हुनुभएको हो। द्विपक्षीय हस्ताक्षर गर्न बाँकी रहेको छ। विनोद यसअघि नेपाल क्रिकेट संघ क्यानको क्रिकेट अपरेशन म्यानेजरको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। अनि बुटवलको तिलोत्तमामा 38 चरणा रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। असोज 14 गतेदेखि खेल शुरू हुनेछ। तिलोत्तमा 6 कुञ्जलापुर स्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा 12 टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
0: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग। रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब चाड़ पर्वमा बजार अनुगमनको प्रसंग। दशैं जस्ता चाड़ पर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग बढ़ी हुन्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले त्यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्यवस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिएको लागि उपभोक्ता आफै सचेत हुनुपर्ने देखिन्छ।
6: एकै दिनमा, एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 बिक्री गर्दाखेरि।
7: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
6: 5 ड्रम तोरीको तेल, 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
7: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाड़ पर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
8: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनाला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौँ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
7: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरोकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
8: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन।
7: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
9: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेको छैनौँ कि अब बीचमा लगेर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, अब त्यसलाई आवाज दिन पर्यो, त्यसलाई आवाज दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
7: बजार अनुगमन, नियमन र कार्यवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
9: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड़ भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खानेपानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है, प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि यता अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
7: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
1: हामीलाई भर्खरै प्राप्त सूचना अनुसार पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। गैराती काठमाण्डुको महाराजगंज स्थित आफ्नै घरबाट उहाँ पक्राउ पर्नु भएको हो र थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
0: यो खबरसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझैसम्म उच्च सावधानी अप्नाउनु पर्ने, नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
0: कांग्रेस संस्थापन र इतर पक्षी समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
1: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग, 23 वर्षपछि हेटौँडामा मासुजन्य ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ्ने व्यवस्था मिलाउने माग।
0: रूस र युक्रेन बीच हवाई आक्रमण, तीव्र युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपतिको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
1: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्से खेल्ने। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको शुरूआती विवाद र पछि अध्यक्ष आफैले हस्तक्षेप गरेर प्रतिवेदन र आफ्नो आत्मआलोचनाको कुरा पनि विभिन्न नेताहरूले उठाएका थिए, नेतृत्व परिवर्तनको कुरा उठाएका थिए। अन्तिममा अध्यक्षकै प्रस्तावमा समाहित हुँदै अरू नेताहरूले पनि साथ दिएको भनेर विभिन्न चर्चा परिचर्चा भइराखेको छ। एउटा बन्द कोठा जस्तो देखाइएको छ, ठूलो कुर्सी सोफा जस्तो देखिन्छ, जहाँ अध्यक्ष ओली जस्ता देखिने व्यक्ति बसिराखेको जस्तो देखाइएको छ। नजिकैबाट दुईजना नेता निन्याउरो मुख लगाएर त्यहाँ पार गर्दैछन्, अगाडि बढ़न खोज्दैछन्। अध्यक्ष ओली जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, आत्मआलोचना त मैले होइन कमरेड, अब तपाईहरूले गर्नुपर्ने भयो, तयार हुनुहोस्।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज पनि पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना भएकाले सतर्क रहनुपर्ने। अविरल वर्षापछिको बाढ़ी पहिरोमा परि 6 जनाको मृत्यु। बाल बालिकालाई सन्तुष्ट बनाउन दिवा खाजाको मेनु निर्माण। साई कृपा चिया दूषित भेटियो, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन। अहिले वर्षाले धान बालीमा फाइदा भन्दा बेफाइदा धेरै। भिजेको धान राम्रोसँग घाम लागेपछि मात्र काट्न, धान बाली विज्ञ डाक्टर विष्णु विलास अधिकारीको सुझाव। र वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय रिमाल विजयी। अब खोज खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै भारतको उत्तर छत्तीसगढ़ तथा उत्तर पश्चिम मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतर्फ सर्दै भारतको दक्षिण पूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी 6 घण्टामा क्रमशः कमजोर भई न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ। कोशी र मध्य प्रदेशको पनि थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएको 12 घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा बढ़ी चितवनको माडी क्षेत्रमा 195.8 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी तनहुँ, नवलपरासी पूर्व, पश्चिम, पाल्पा, रूपन्देही लगायतका जिल्लामा पनि गएको 12 घण्टामा 150 मिलिमिटर भन्दा माथि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यो क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएपछि नारायणी, टिनाउ, बाणगंगा, लाल बकैया लगायतका नदीमा पानीको सतह चेतावनी तहदेखि खतराको तहसम्म पुगेको छ। वर्षापछि कर्णाली नदीमा पनि पानीको जल सतह बढ़ेको छ। कर्णाली चिसापानीको अहिलेको रेकर्ड अनुसार 8.51 मिटर पुगेको छ। कर्णाली चिसापानीमा 10 मिटर चेतावनी तह र 10.80 मिटर पुग्नुलाई तटीय क्षेत्रका नागरिकका लागि खतराको तह मानिन्छ। आज पनि सुदूरपश्चिम प्रदेश सहित देशका पश्चिम क्षेत्रमा वर्षा हुने देखिएको र यो क्षेत्रमा ठूलो पानी नपरे पनि मध्यमसम्मको वर्षा हुने सम्भावना देखिएकाले सचेत रहन नागरिकलाई मौसमविद संजीव अधिकारीले आग्रह गर्नुभएको छ।
1: अहिले यति बेला पनि न्यूनतापीय क्षेत्रको प्रभावको कारणले चाहिँ नेपालका विशेष गरेर मध्यदेखि पश्चिमका भूभागमा चाहिँ वर्षाको क्रम जारी रहेको छ। यति बेला तथ्याङ्क केलाउने हो भने पनि अहिले हाम्रो नेपालमा विशेष गरेर यो पश्चिमी भूभागहरूमा मध्यदेखि पश्चिमी भूभागमा चाहिँ धेरै ठाउँमा वर्षा भएको छ। पछिल्लो 1 घण्टाको कुरा गर्नुपर्दाखेरि अहिले सुदूरपश्चिम प्रदेशका तराई पहाड, हिमालका धेरै ठाउँमा नै वर्षा भइरहेको छ। वर्षाको प्रकृति त्यति ठूलो त छैन, तर सामान्य किसिमको वर्षा त भइरहेको अवस्था छ। त्यसको अलावा पनि यो लुम्बिनी, गण्डकी प्रदेशमा पनि धेरै ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। विशेष गरेर आज रातिमा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा, तल्लो भूभागहरूमा विशेष गरेर अलि ठूलो हावा पनि चल्ने र वर्षा पनि हुन सक्ने देखिन्छ।
0: अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 6 जनाको मृत्यु भएको छ। विपदबाट बागमती र लुम्बिनी प्रदेशमा 2-2, गण्डकी र कर्णाली प्रदेशमा 1-1 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परि 2 जना घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरले 447 जनाको उद्धार गरेको बताएको छ। सरकारले सरकारी विद्यालयमा पढ्ने कक्षा 5 सम्मका बाल बालिकाका लागि दिवा खाजाका लागि अरबौं खर्च गरे पनि खाजा खाँदा भने असन्तुष्टि देखिने गरेको छ। सरकारले खाजा बाफत प्रति विद्यार्थी 20 रूपियाँ दिने गरेको छ, तर विद्यालयमा भने अवस्था अनुसारको व्यवस्था हुने गरेको छ। कतिपय विद्यालयमा हमेशा भुटेको मकै, हलुवा, गेडागुडी हुने गरेको छ भने खाजा पकाउँदा भान्से अभाव, भाँडाकुँडाको अभाव जस्ता समस्या देखाएर खाजा पसलबाट पोका पारेर मगाउने गरेको पनि पाइएको छ। थप खबर सहकर्मी रत्ना पूर्णमगरबाट।
2: प्रधानाध्यापक र शिक्षक सक्रिय हुने विद्यालयमा भने राम्रो खाजा पनि खुवाइरहेका छन्। कर्णाली मावि टिकापुरका प्रधानाध्यापक धर्मराज शर्मा साप्ताहिक रूपमा सूची बनाएर खिचड़ी, छोला, मासुभात, अण्डा र स्याउ खुवाइने गरेको तर अण्डा र स्याउ पाएको दिन एउटै मात्र पर्ने भएकाले अघाउन नसकेको बताउनुहुन्छ।
3: मूल्य 30 रुपियाँ पर्ने 30 रुपियाँ खाजाका लागि आउने एउटा मात्रै अण्डा दिँदाखेरि बच्चाले खाजा पाएनौ भनिदिने खाजा खाएको महसुस पनि नगर्ने एउटा यो समस्या छ। फलफुलमा मानव हामीले एकजना स्याउ दियौं त्यसले उसको पेट भर्दैन त्यो दिन पनि बच्चा खुसी भएको हुँदैन। पहिलो पटक एक दिन दिएको दिनमा एक प्रकारको खुसी भएको देखिन्छ भने बाँकी जस्तै चना हलुवा खिचडीको जस्तो सन्तुष्ट भएको पाइँदैन। त्यसरी त हामीले महिना अथवा दुई तीन महिनामा एक पटक मासु र भात बनाएर पनि खुवाउने गरेका छौँ थोरै केही कुरा म्यानेज गरेर तर बढी
2: खड्ग स्मृति माविका प्रधानाध्यापक झनकराज ओझाले आलु चिउरा खिचड़ी फलफूल चना वा अण्डा मकै मिक्स चिउरा र महिनाको एक दिन मासु पनि खुवाउने गरेको बताउनुहुन्छ।
4: बुधबार सिजनल फलफूल बिहिबार चना वा अण्डा कहिले काहीँ शुक्रबार मकै मिक्स भुजा चिउरा र कहिले महिनाको एकचोटि चाहिँहरूको मासु चिउरा अथवा मासु भात खुवाउने गरेको छ।
2: धेरै विद्यार्थी भएका विद्यालयमा राम्रो खाजा दिने गरेको तर थोरै विद्यार्थी भएका र अन्य स्रोत नभएका विद्यालयमा सामान्य खाजा दिने गरेको ती विद्यालयका प्रधानाध्यापकहरूले बताउनु भएको छ। कर्णालेश्वर आविमा प्रधानाध्यापक शारदा तिमिल सिन्हाले पहिले जिल्ला शिक्षाले दिँदा तीन महिनाको खर्च पहिले नै मिल्थ्यो अहिले उधारोमा लिनुपर्ने भएकाले महँगो भइरहे पनि खाजाका रूपमा फलफूल जीरा राइस सिजनमा मासु गेडागुडी खुवाइरहेको बताउनुहुन्छ।
5: सिकामा थियो त्यतिखेरदेखि नै विद्यालयमा खाजाको कार्यक्रम छ त्यतिखेर अलिक सहज चाहिँ थियो। जिल्ला शिक्षा कार्यालयमा तीन महिनाको एकचोटि अग्रिम पैसा भुक्तानी हुन्थ्यो त्यो पैसाले सामग्रीहरू खरिद गर्दाखेरि विद्यालयले सहज हुन्थ्यो। अहिले हामीले खर्च गरिसक्छौँ सामानहरू ल्याइसक्छौँ त्यसपछि भुक्तानी हुने हुँदा सामान थोरै भए पनि महँगो पर्न जान्छ। व्यापारीहरूले हामीलाई ग्यासमा ल्याउँदाखेरि थोरै भए पनि छुट दिने र उधारोमा ल्याउँदाखेरि चार महिना पाँच महिनापछि भुक्तानी हुने भएकाले त्यो सहजै रूपमा उहाँहरूले दुई रुपियाँ
2: त्रिभुवन माभि मौरेनियाका प्रधानाध्यापक टेक बहादुर शाह दिवा खाजा व्यवस्थापन हम्मे हम्मे भइरहेको बताउनुहुन्छ।
6: विद्यार्थी संख्या बढी भएको विद्यालयमा अलि सहज छ जस्तो लाग्छ मेरो विचारमा। किनभने जस्तै 50 जना विद्यार्थी भएको ठाउँमा 1000 रुपियाँ एक दिनको भयो 1000 रुपियाँको पकाउनु पर्ने स्थिति हुन्छ। अब यहाँ खुद्रा रेट र थोक रेट भन्ने जस्तै एउटा थोक रेटमा अलि सस्तो पर्छ खुद्रा रेटमा अलि महँगो पर्छ। हाम्रोमा चाहिँ 80-85 जना जति मात्रै छ त्यस्तो छ। व्यवस्थापन सम्बन्धी यसमा ग्यास भयो जस्तै पकाउने मान्छेको समस्याहरू यो एकदम सहज छैन। धेरै स्कुलमा स्रोत कम भएको विद्यालयमा यो अप्ठ्यारो छ। हामीले त 13,500 रुपियाँ दिएर
2: खाजामा एकरूपता नभएपछि मेनु बनाएर लागू गर्ने र गुणस्तर कायम हुनुपर्ने आवाज उठिरहेको छ। टिकापुर नगरपालिकाका स्वास्थ्य अधिकृत कमल बहादुर रावलले पैसा कम भए परिमाण कम हुने भए पनि दिने खाजा गुणस्तरीय हुनुपर्ने बताउनुहुन्छ।
7: संविधानको धारा 37 के लेखिया छ भन्नुहुन्छ भने पोषणका कारणले कोही पनि बालबालिकाहरू जोखिममा पर्ने छैनन् त्यो चाहिँ उसको हक हुने छ भनेर लेखिया छ। संविधानमा लेखा कुरा त राज्यको मूल कानून हो नि त। मूल कानूनमै त्यो कुरा देखिसकेपछि सकिन्छ घर परिवारले व्यवस्थापन गर्नु पर्यो यदि सकिन्न भने त राज्यको दायित्व पालिकाको दायित्वभित्र त्यो कुरा पर्छ। पालिका पनि एउटा सरकार हो भनेर चाहिँ संविधानमा पनि त्यो कुराहरू लेखिसकेका छ। त्यस कारण हामीले 20 रुपियाँ त्यहाँ दियो अनि 20 रुपियाँ यता हालिदियो भने पर्याप्त हुन्छ 5-10 रुपियाँ पनि थप्यो भने पर्याप्त हुन्छ जस्तो लाग्छ। यो कुरा पनि हामीले दबिङ गर्नुपर्छ पोषणमा थप्न मिल्दैन।
2: शिक्षा अधिकृत नरेश अवस्थी दिवा खाजाले विद्यार्थीको टिकाउ दर बढेको पोषण बढेको भोक कम गरेकाले सिकाई उपलब्धि बढेको बताउनुहुन्छ।
8: हामी 20 रुपियाँ खर्च गरेर 6 रुपियाँको रिटर्न पाउने अवस्थामा हाम्रो अनुसन्धानले भनिसकेपछि खाजा कार्यक्रमलाई कन्टिन्यू गर्ने अथवा चाहिँ खाजा कार्यक्रमलाई हामी सकेसम्म चाहिँ हाम्रो बनाउने प्रयास गर्ने हो। च्यालेन्जहरू चाहिँ पालिकाले पनि हेर्छ र यसको सम्बन्धित ठाउँमा
2: बालबालिकाका क्षेत्रमा काम गरिरहेको संस्था विकासका लागि युवा एकबद्धता यार्डले खाजाका एकरूपता र गुणस्तर चाहने पालिकामा दिवा खाजाको मेनु बनाउन छलफल आयोजना गरेको छ। यार्डको पहलमा कैलालीका घोडागोडी नगरपालिका र भदनी नगरपालिकामा खाजाको मेनु तयार भई लागू भइरहेको बाल समृद्धिका लागि एकीकृत विकास परियोजनाका कार्यक्रम सहजकर्ता रतनलाल चौधरी बताउनुहुन्छ।
9: हामीले विद्यालय दिवा खाजा पालिका स्तरमा मेनुमा एकरूपता ल्याउनुपर्छ भन्ने सवालमा थुप्रै पालिकाहरूमा छलफल कार्यक्रम गरिरहेको छौं। योभन्दा अगाडि हामीले भजनी नगरपालिका र घोडागोडी नगरपालिकामा युवा खाजाको सूची निर्माण गरेर लागू गरिसकेको छौं र यति बेला हामी चाहिँ टिकापुर नगरपालिकामा पनि छलफल गरेको छौं र एउटा मेनु डेभलप भएको छ र त्यो मेनुलाई आगामी दिनमा कार्यान्वयन गर्नका लागि प्रतिबद्धता समेत गराइसकेका छौं।
2: कैलालीका अन्य पालिका जस्तै टिकापुरमा पनि दिवा खाजामा एकरूपता र गुणस्तर कायम गर्न भएको छलफलबाट मेनु तयार गरिएको छ। टिकापुरका लागि बनेको मेनु अनुसार सोमबार खिचड़ी, विकल्पमा हलुवा, मंगलबार फलफूल, विकल्पमा दही चिउरा वा आलू चिउरा, बुधबार हलुवा वा खीर वा समोसा, विकल्पमा फलफूल, बिहिबार अण्डा वा मासु चिउरा, विकल्पमा जीरा राइस, शुक्रबार गेडागुड़ी, विकल्पमा पकौड़ा राखिएको छ। नगरपालिकाका जनप्रतिनिधि, शिक्षा, महिला बाल बालिका, स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, भान्से सहयोगीहरू सहभागी भेलाले विद्यालयहरूले अहिले खुवाइरहेका खाजाहरूलाई बार अनुसार खुवाउने सहमति गरेका छन्।
0: सहकर्मी रत्नापुर मगर खोज खबरमा भिजेको धान राम्रोसँग घाम लागेपछि मात्र काट्नुपर्ने लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
10: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
11: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
12: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
13: मैले चाइनिजो माइलो
14: के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
12: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो लाग्यो हुन्छ, खानै सक्दैन।
13: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
15: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
15: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
16: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले अनुरोध।
17: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमे पशु चौपाए नै बाँधेबी, सड़क किनारमे मल वस्तु नै कुरा देबी, साथे सड़क किनारमा पशु चौपाए बाँधके ढुंगा बालुवा गिट्टी मल पुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेहे पर्न बा।
16: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
18: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
16: अरेला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
19: Mera re mera sare din mein maila jaa।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। यस वर्षको मनसून सकिने लाग्दा वर्षा भएको छ। देशभर दुई तीन दिनदेखि लगातार वर्षा भएको छ। केही स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ। लगातारको वर्षाले विभिन्न क्षेत्रमा बेफाइदा भएको छ। सड़कदेखि हवाई यातायात अवरूद्ध भएका छन् भने पाकेको धानबालीमा पनि किसानले घर भित्राउने समय भएको छ। यो समयमा पाएका छैनन्। यसै विषयमा मैले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संघका पूर्व डीन तथा धानबाली विज्ञ डाक्टर विष्णु विलास अधिकारीलाई अहिले परेको यो पानी धानबालीका लागि कस्तो मानिन्छ भनी सोधेको छु।
19: अघि वर्षाले धान खेतीलाई फाइदा पनि भएको छ, बेफाइदा पनि भएको छ, हामीले त्यसरी हेर्नुपर्ने हुन्छ। जुन धान पहिला रोपिएको छ, सर्ट ड्युरेसनका भेराइटिसन तिनीहरू चाहिँ पाक्ने बेला हुन लाग्यो, पहेँलो हुन थाले भने त्यसलाई चाहिँ यसले असर गर्न सक्छ। किन भन्दा यसले एक त पाक्नलाई ढिलो बनाइदिन्छ, दुई चार दिन ढिलो हुन्छ एउटा, दोस्रो ढल्न सक्छ यसले ड्यामेज गर्न सक्छ। जस्तो अब तिन चार दिनसम्म लगातार पानी परेको छ, त्यहाँ प्रशस्त पानी छ, पानी प्रशस्त भएको ठाउँमा यो पानी पर्दाखेरि त्यहाँ धेरै ढल्ने सम्भावना हुनसक्छ, त्यहाँ ड्रेनेजबाटै समस्या हुनसक्छ, वाटर लग हुन्छ, पानी बारिने हुनसक्छ, त्यसले गर्दाखेरिमा चाहिँ धानलाई त्यसले नराम्रो असर गर्न सक्छ। जुन ठाउँमा अलि ढिलो रोपेको छ यति बेला फ्लावरिङ फ्रुटिङ हुने बेला छ, बल्ल त्यहाँ साउहरू निस्केको छ, बल्ल हेडिङ भएको छ, अनि फुलहरू निस्केर अब दाना लाग्ने भन्ने बेलामा पनि यो पानी पर्नु हावा आउनु भनेको चाहिँ त्यसले यो परागकणहरू चाहिँ झारिदिन्छ, परागकणहरू पखाल्छ फेरि पानीले, त्यो हुँदाखेरिमा चाहिँ कति भुसिने समस्या चाहिँ बढी हुन्छ, राम्रोसँग ग्रेन सेटिङ हुँदैन, दाना लाग्दैन, एउटा त्यो समस्या हुन्छ। र जुन ठाउँमा पानी कम भएको ठाउँमा यो पानी पर्दाखेरि कति धानलाई चाहिँ यसले फाइदा पनि गरेको छ, जुन खाद्य तत्त्वहरू चाहिँ राम्रोसित चाहिँ सोलुबल हुने र बिरुवाले चाहिँ लिन पाउने, अझै भिजेटिभ स्टेजमै छ, राम्रोसित चाहिँ फ्लावरिङ फ्रुटिङ भइसकेको अवस्थामा छैन भनेदेखि त्यस्तो अवस्थालाई चाहिँ यसले फाइदा हुनसक्छ। नत्र पाकिसकेको धानलाई चाहिँ अब हामीले सामान्यतया के भन्छ भन्दा धान काट्नुभन्दा करिब 15 दिन अगाडि पानी बन्द गरिदिनुपर्छ भनेर हामी भन्छौँ। किन बन्द गर्नुपर्छ त भन्दा अब धान पाक्ने बेला भयो भने धान पाक्नको लागि पानी धेरै प्रशस्त हुनु चाहिँ राम्रो होइन, बिस्तारै एकैचोटि पाकोस् धान भन्नको लागि र चाँडो पाकोस् अब भन्नको लागि हामीले चाहिँ पानी बन्द गर्छौँ एउटा। दोस्रो कति ठाउँमा चाहिँ किसानहरूले मुजुरो लगाउने हुन्छ, डाइरेक्ट छर्ने चलन हुन्छ, त्यसमा चाहिँ पानी कम भयो भनेदेखि 15 दिन अगाडि नै पानी बन्द गरिदियो भने अनि मुजुरो छर्नलाई सजिलो हुन्छ, तर अहिले चाहिँ त्यस्तो भएन। खास गरेर नेपालमा यो असोजको 15-16 गतेदेखि मनसुन चाहिँ इन हुने हो सकिने हो, तर अहिले चाहिँ असोजको 15-16 सम्म पानी नै पर्ला जस्तो भइरह्यो, त्यसले गर्दाखेरिमा यो लेटमा ढिलो पानी आउँदाखेरिमा फाइदा भन्दा पाकिसकेको धानलाई चाहिँ बेफाइदा हुन्छ।
0: जो धान चाहिँ अब पाकिसकेको अवस्था छ, लगातार दुई तिन दिनदेखि पानी परिरहेको छ, धान त भिजिसक्यो, अब त्यसलाई कसरी चाहिँ भित्राउँदाखेरि चाहिँ राम्रो मानिन्छ?
19: किसानहरूले धान काटिसक्नु भएको छ भने काटेको धानलाई सुकाउनु पर्यो राम्रोसित, पानी नभएको ठाउँमा कालामा आलीमा सडकमा कहाँ लगेर सुकाउन मिल्छ त्यसलाई सुकाएर मात्रै अनि बल्ल चाहिँ त्यसलाई घान्ने काम गर्नु पर्यो। र जुन धान काट्नु भएको छैन भने अब त्यसलाई यो पानी बन्द भएको थियो, अझै पनि पानी बन्द भइसकेको छैन, त्यो हिसाब किताबमा चाहिँ पानी बन्द भएपछि घाम लाग्न छाडेपछि मात्रै हामीले काट्दाखेरि हुन्छ ठिक हुन्छ एक। र दोस्रो यो पानी प्रशस्त छ, अगाडि नै पानी थियो, फेरि यो पानी थपिएर एकदम धेरै भयो, पानी तिलबिल भएको हुनसक्छ, ढलेको हुनसक्छ, पानीमै डुबेको हुनसक्छ धानका बालाहरू, त्यस्तो अवस्थामा सकेसम्म पहिले त पानी कटाएर पानीको निकास बनाएर पानी कटाएर फाल्ने अनि त्यसपछि चाहिँ अलि ओभाएपछि धान ओभाएपछि अनि काट्दाखेरिमा ठिक हुन्छ, त्यो काट्नलाई चाहिँ घाम लागेपछि काट्दाखेरिमा ठिक हुन्छ। नत्र भनौँ न अब धानमा चाहिँ बालैमा होस् अथवा काटेपछि होस् नियमित पानी परिरह्यो, 4 दिन 5 दिनसम्म पानी परिरह्यो भनेदेखि फेरि त्यही उम्रने पनि डर हुन्छ, त्यसो हुनाले नउम्रोस् भन्नको लागि चाहिँ सकेसम्म यसलाई चाहिँ सुकाएर ओबानो बनाएर अनि मात्रै काट्दाखेरिमा ठिक हुन्छ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई अब यसबाट जुन बेफाइदा भयो त्यो बेफाइदामा सकेसम्म तपाईँले व्यवस्थापन गर्नुहोस् र धेरै नोक्सानी हुनबाट जोगाउनुहोस्, र अर्को जुन ठाउँमा पानीको कमी छ, पानी कमी भएको बेलामा यो पानी पर्दाखेरिमा फाइदा पनि भएको छ। यसले के भन्छ भन्दा तलको चाहिँ जुन ग्राउन्ड वाटर छ, ग्राउन्ड वाटर पनि रिचार्ज भएको छ, तलको पानी चाहिँ माथिसम्म आइसक्यो, मूलहरू चाहिँ राम्रो बन्यो एउटा, त्यसले गर्दाखेरि भोलि तपाईँको चाहिँ हिउँदे पानी लगाउनलाई पनि पानीको सिँचाइ गर्नलाई हामीले ग्राउन्ड वाटर प्रयोग गर्न सक्छौँ।
0: अब बाँकी खबर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साई कृपा चिया उद्योगको 1 किलोको उत्पादन दूषित देखिएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। साई कृपा चिया उद्योग रूपन्देहीले जुलाई 2026 उत्पादन गरेको ब्यास नम्बर 83D05 साई कृपा गोल्ड चियालाई दूषित खाद्य पदार्थ घोषित गर्दै फिर्ता बोलाएको हो। खाद्य स्वच्छता तथा गुण नियन्त्रण गुणस्तर एन 2081 को दफा 38(2) को प्रावधान बमोजिम फिर्ता बोलाउने र दफा उपदफा 4 बमोजिम बिक्री वितरण नगर्न निर्देशक महानिर्देशकले निर्देशन दिन सक्ने व्यवस्था अनुसार महानिर्देशक संजीव कुमार कर्णले निर्देशन दिनुभएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हवाईले चियामा रंग मिसाएको भेटिएकाले उक्त ब्याजको चियालाई फिर्ता बोलाउन लगाएको बताउनुभयो।
20: जुलाईमा उत्पादन मिति भएको थियो, अहिले सेप्टेम्बर भइसक्यो, के कति छ बाँकी बजारमा त्यो चाहिँ उसले फिर्ता गर्दैछ, प्रक्रियामै छ अनि जानकारी गराउँछ उसले। त्यसमा चाहिँ कलर हालेको, रङ हालेको, बाह्य रङ हालेपछि त दूषित भनेर भनिन्छ।
0: व्यवसायले गल्ती गरेर उपभोक्तालाई असर गर्दै जाने कुरालाई नियामक निकायले छुट दिन नहुने अधिकार कर्मीको भनाई छ। कानूनले तोके विपरीत बढ़ी मुनाफा लिने उद्देश्यले उत्पादकले गैर जिम्मेवारी काम गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गरेको, त्यस्ता उत्पादकलाई कड़ाभन्दा कड़ा कार्यवाही हुनुपर्ने उपभोक्ता हित संरक्षण मंच नेपालका उपमहासचिव तथा अधिवक्ता सिंह ऋषि काफले बताउनुहुन्छ।
21: त्यसलाई चाहिँ त्यो कारवाहीको दायरामा ल्याउनु पर्यो नि, त्यो त त्यसले त जनस्वास्थ्यमा पार्ने असर त त्यो त कति उपभोग भइसकेको छ, त्यो त असर त परिसकेको छ। भोलिको कारणले उनीहरू बिरामी हुने, स्वास्थ्यमा खराबी हुने भयो भने त त्यस विरुद्धमा पनि उनीहरू त क्षतिपूर्तिको उजुरी लिएर जान सक्ने स्थिति भयो। तर समस्या फेरि के हो भने उसलाई जे चाहिँ स्वास्थ्यमा हानि भएको त्यसमा त्यही चियाको योगदान के हो भन्ने कुरा चाहिँ जहिले पनि गाह्रो। हामी जति पनि उपभोक्ता अदालतको कार्यक्रम लिएर विभिन्न ठाउँमा जान्छौँ, न्यायाधीशहरूको भनाइ चाहिँ जहिले पनि के आउने भने त्यो हानिमा त्यसको चाहिँ कति प्रतिशत योगदान थियो, त्यही कारणले भएको भन्ने चाहिँ कसरी प्रमाणित गर्ने, हामीले कसरी क्षति भराइदिने भन्ने चाहिँ न्यायाधीशको जहिले पनि त्यो कन्सर्न रहन्छ। तर अब मूल रूपमा त्यो बीचमा आएको जति पनि समस्या छ, अब त्यो चाहिँ हामी कहाँ त्यस्तो खालको ल्याब वैज्ञानिक हिसाबमा हामीले दावी गरेर त होलसेलमा यो यसरी खाइयो त्यसको कारणले असर भयो भनेर जाने कुरा भयो। तर अदालतबाट ठहर गर्ने कुरामा अथवा कानुन गर्ने कुरामा चाहिँ त्यसबाट कति हानि हुने हो, त्यो हानिबाट उसले कति उपभोग गरे हो, त्यसको योगदान हानिमा कति योगदान थियो भन्ने कुरा चाहिँ यो ठ्याक्कै फेरि न्याय निरूपणका लागि चाहिँ एउटा जटिल प्रश्न चाहिँ रहेछ। यो चाहिँ फेरि पहिलो त व्यवसायहरूलाई नै जिम्मेवार बनाउनु पर्यो, कानूनले चाहिँ खाद्य पदार्थमा के गर्न हुने के गर्न नहुने मोटामोटी कानून तयार गरेका छ। व्यवसायहरूले खालि चाहिँ स्वास्थ्यप्रति खेलवाड गरेर बढी मुनाफा लिनका लागि यो त गैर जिम्मेवारपूर्ण काम गरे हो, त्यो तत्काल उनीहरूलाई चाहिँ कान बमोजिम कडाभन्दा कडा कारवाही गर्ने विषय रह्यो। त्यो सामान तुरन्त फिर्ता गरेर उपभोक्ताहरूलाई पनि विभिन्न सञ्चार माध्यमबाट यो
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
18: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 92 94।
22: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
23: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
22: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
23: महिनाको महिनावारी गडबडीको समस्या,
22: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
23: पेट सम्बन्धी सम्पूर्ण समस्या,
22: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
23: ईसीजी सेवा,
22: डिजिटल एक्सरे सेवा
23: र प्रयोगशाला ल्याब सेवा।
22: फोन नम्बर 98 484 27 359 र 98 48 72 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: कबू कापिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आदि था। का कना हो बाबा के ओष्ट बाटी में गतिलो ठाव से झोला अंदर से तो लड़का सामान नहीं हेरा।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर भर थी रहा
0: का हुई कबू लड़का कॉपी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिपठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरा निधि कटरा से गुड़ झोला अन्न बाटी ना कबू लड़का कापी हेरी थी ना कबू पेंसिल हेरी थी ना झोला फाटल हुई थी कही एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब नहीं जाबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिकला झोला है मरमर फे करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223।
3: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर टीकापुर स्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय प्रसाद रिमाल विजय हुनुभएको छ। रिमाल 37 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। निर्वाचन अधिकृत दण्डपाणी पोखरेलका अनुसार अध्यक्षका अर्का प्रत्याशी दयाराम सञ्जालले 9 र जगदीश पण्डितले 5 मत प्राप्त गर्नुभएको छ। कुल 74 मतदाता रहेको निर्वाचनमा 52 मत खसेको थियो। अध्यक्षमा निर्वाचन भए पनि अन्य सदस्य भने निर्विरोध निर्वाचित भएका थिए। सदस्यमा महिलातर्फ रेखा अधिकारी, दलिततर्फ राजेश कुमार टमाटा, जनजातितर्फ कृष्णलाल डंगोला थारू सर्वसम्मत हुनुभएको छ। खुल्ला 5 सदस्यतर्फ वीरेन्द्र बहादुर साउद, केशर सिंह ठकुरी, नवीन अधिकारी, धर्मबहादुर विष्ट र झपटबहादुर बुढा चयन हुनुभएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने श्राद्ध अर्थात पितृपक्षीय आजदेखि विधिवत रूपमा आरम्भ भएको छ। आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्नपछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। खोज खबरमा अब पालो जनआवाजको स्थानीय नागरिकका माग र आवश्यकता धेरै हुन्छन्। आजको जनआवाजमा हामीले जानकी गाउँपालिका वडा नम्बर 5 का केही नागरिकलाई वडाबाट पाइने सेवा कस्तो छ भनी सोधेका छौं।
4: मेरो नाम भक्त बहादुर चलाउने हो। म यहाँको सेवाग्राही मात्रै हो, यहाँको स्थायी मतदाता होइन होइन। त्यसैले धेरै कामहरू यहाँबाट हुँदैन। मेरो जग्गा चाहिँ यहाँ भएको कारणले गर्दा अहिले फरहरू अन्यहरू बुझाउन आएको हो। जहाँसम्म लाग्छ अब राम्रै देखिरहेछु, ठिकै गरिरहेछन् होइन। जानकीको हकमा वडामा पनि ठिकै छ, पालिकामा राम्रै गरिरहेको देखिरहेछु। आएको बेला ठिकै छ, मदजीलाई पनि भेटिरहेको हुन्छु, ठिकै छ।
5: सीता विषय हो, पत्रे हो। हामी यो गाउँको फर्म भर्न आएको बिउको लागि। सेवा अब पाइराखेछौँ, अब गाउँको बिउहरू दिन्छ, धानको बिउ यस्तै तरकारीहरूमा रोग लागेपछि औषधि दिने तालाको के आलुहरूको पाइरहेछौँ, सुविधा राम्रै छ।
6: मेरो नाम चन्द्र खड्का, हाम्रो पत्रय मालपत बुझाउन आएको। अरू राम्रै छ, हामी जति चोटि आएको छौँ त्यति चोटि राम्रै भएर गएको छौँ। राम्रै छ, सेवा सुविधा टाइममै हुन्छ।
7: म नवम भुटेटा सिमराना मै विभाग मोरगढी हो। अब म यहाँ नै रहन्छौँ त म दोकानदार लागि सिमराना त ज्यादा भाग वहीँ रहन्छौँ। मजा भयो, सेवा त बढिया गर्थे नि त, सबसे हेर्थे
8: सेवा सुविधा तो ठीक है। मैं नाटा परमानेंट बना के लगाई तो बढ़िया के काम कर रहे थे। अभिषा माई लाडू तो बढ़िया के कर दिले रहे काम तो वैसे तो नहीं हो।
9: नयन बहादुर दकुर्मी नाटा परमानेंट कर ठीक लगे भाग टाइम में काम भैर।
10: मेरा नाम सुशांत साई नागरिकता बना ठीक है। आगे बेला तो टाइम में हो सब
3: सँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज पनि पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना भएकाले सतर्क रहनुपर्ने। अविरल वर्षापछिको बाढ़ी पहिरोमा परी 6 जनाको मृत्यु। बाल बालिकालाई सन्तुष्ट बनाउन दिवा खाजाको मेनु निर्माण। साईकृपा चिया दूषित भेटियो, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन। अहिले वर्षाले धान बालीमा फाइदाभन्दा बेफाइदा धेरै। भिजेको धान राम्रोसँग घाम लागेपछि मात्र काट्न, धान बाली विज्ञ डाक्टर विष्णु विलास अधिकारीको सुझाव। र वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनञ्जय रिमाल विजयी। खैरीलाई खोज खबर यति नै प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
11: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
12: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
13: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
14: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
11: भनेदेखि सबै कुरा पाउने रहेछ।
15: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
16: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
17: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
15: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
18: छिच्छि कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
19: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
18: कता छ त त्यो?
19: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
18: फोन नम्बर कति हो भाइ?
19: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98569926।
20: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656920026।
21: दाई बेड भूख लाग्छ, खाजा बाँकी नै। ए काकी फे आइल बाटी, राम राम काकी।
22: राम राम हो नानी, मजा बाटो ऐसन ले छाइट भारे हो स्याकल बाजे। आ भलि भुवास कर दिए परल है, समय में भुवास कर दिल से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पर्ना।
23: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह, छुट्टी में भुवास कर देखा मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरिया नी चाहू। दीदी मई चाहे ई बाल विवाह कर नी चाहू, ई बाल विवाह नी करन दीदी।
24: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से दाई वो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकत, ऊ हिंसा के शिकार बन सकत। वही विद्यालय छोड़ पड़ना बाध्यता हुई सकती, ऊ रोजगार फिर नहीं पाए, ओ गरीबी में बांच बाध्य हुई पड़थिन। नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई, असिन करैल से 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिमाना हुई सकत। ओ असिन भुआस कानूनी मान्यता
25: टिकापुर नगरपालिका ओडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश।
26: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 11 गते आइतबार, तदनुसार सेप्टेम्बर 27 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुने हरेकको लागि आत्मविश्वास बढ़ने र निर्णय लिन सहज हुने दिन छ। नजिकको व्यक्तिसँगको कुराकानीले सम्बन्धमा मिठास थप्नेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि परिवारसँग बसेर बिताएको समय निकै सुखद रहनेछ। आर्थिक पक्षमा सानो सुधारले पनि मनमा सन्तोष मिल्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि साथी वा नजिकको व्यक्तिबाट उत्साहजनक खबर सुन्न पाइनेछ। व्यक्तिगत सम्बन्धमा खुलेर हाँस्ने र रमाउने वातावरण बन्नेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि मन शान्त राख्ने वातावरण बन्ने भएकाले भावनात्मक रूपमा हलुका महसुस हुनेछ। घरमा तपाईँको उपस्थितिले परिवारका सदस्यलाई खुशी दिनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि सामाजिक भेटघाटमा तपाईँको बोली र व्यवहारले राम्रो छाप छोड्नेछ। प्रेम सम्बन्धमा रहेको दूरी घटेर आत्मविश्वास बढ्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि अधुरो रहेको निजी काम पूरा हुँदा मन निकै प्रसन्न हुनेछ। परिवारको कुनै सदस्यसँगको सम्बन्ध अझ नजिक बढ्नेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि नजिकको व्यक्तिले दिएको सुझावले व्यक्तिगत निर्णयमा स्पष्टता ल्याउनेछ। घरबाट टाढा रहेका कसैसँग सम्पर्क हुन

बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: सुदेशानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रथमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकधोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकधोरी गीतहरू, 4 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिनै तिनै भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: पछाड़ी यति को लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेट को शहंशाह।
1: लक्ष्मी आभूषण भण्डारमा सड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
2: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी। सम्पर्क नम्बर 9864470483।
4: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।
5: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयासहरू, असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 9 स्थित अमरावती सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा जानकारी दिँदैछौ। आजको कार्यक्रममा अमरावती सामुदायिक वनका गतिविधि, वन उपभोक्ता समूहका अध्यक्षसँग गरिएको कुराकानी, सामुदायिक वनबाट पाउने सेवा सम्बन्धीको जनावाज, वनले गरेका गतिविधि सम्बन्धीको एक रिपोर्ट प्रस्तुत गर्दैछौं। कार्यक्रमकै शुरूमा अध्यक्षको कुराकानी जोड्दैछौ। 2055 सालमा स्थापना भएको सामुदायिक वनमा अहिले 1400 जना उपभोक्ता रहेका छन्। अमरावती सामुदायिक वनले वन पैदावारसँगै सामाजिक विकासको क्षेत्रमा पनि थुप्रै कामहरू गरिरहेको छ। यसै विषयमा वनका अध्यक्ष जमान सिंह साउटसँग कुराकानी गरेका छौ। सुनौ उहाँसँगको कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: अमरावती सामुदायिक वनले चाहिँ अहिले कसरी काम गरिराखेको के काम गरिराखेको छ, जानकारी
2: गराइदिनु। अमरावती सामुदायिक वनले अहिले अब हाम्रो गाउँ यो भनौँ गरिबी निवारण, जस्तै गाउँमा पीड़ित भएका वर्गलाई दराज, टेबल, खाटहरू बनाइदिने र कुनै अब उपभोक्ताहरूको आवश्यकता हेरेर दाउरा छ भने कसैलाई निशुल्क पनि दिने, गरिब निम्बुकाहरूलाई मरेबाजुमा त्यस्तो पनि गरेका छौँ। अरू अन्य कामहरू, वनको कामहरू वन नियमावली अनुसार गरिरहेछौँ। त्यही हो, वार्षिक कटानीदेखि लिएर वितरणदेखि लिएर आन्तरिक खपत गर्ने, झाडी सरसफाई गर्ने, तार जाली लगाउने, अन्य सामुदायिक वनको कर्मचारी तलब त्यो अब सबै त्यो कार्यगणनाभित्र बसेर सबै कर्मचारीदेखि लिएर सबैको काम हामी त्यही कार्यगण अनुसारै गरिरहेका छौँ।
1: जस्तो यहाँहरूले चाहिँ अब काठ दाउराहरू वितरणको कुरा गर्नुभयो, त्यो सँगै अन्य के गतिविधि छन्?
2: वितरणमा अब हामीसँग उपभोक्ता भनेको हाम्रो लगभग 1400 जति छ। त्यसमा हाम्रो काठ कम 2000 सम्म आएछ अहिले यो पालीमा। अब यो पाली कम आउनुको कारण हामीसित कमजोर काठ, जस्तै त्यसको मतलब धोद काठहरू बढी निस्क्यो, त्यसलाई हामीले दाउरामा परिणत गर्यौँ गर्दा अनि काठ उपभोक्ताको माग बढी चाप बढी छ। अनि त्यसो भएर हामीले गाउँमा अनुगमन टिमलाई खडाएर स्वयं हामी पनि लगभग सहयोग गरेका थियौँ र घर घरमा गएर कसले घर बनाउँदैछन्, कसले पल्ला जोड्दैछन् भन्ने जस्ता रिपोर्टहरू अनुगमनबाट संकलन गरेर हामीले काठ वितरण गर्ने योजना बनाएका छौँ।
1: यो त रह्यो काठ वितरणको कुरा। यहाँहरूले चाहिँ यो सँगसँगै उपभोक्ताहरूको जीविकोपार्जनको लागि अन्य के गतिविधि गरिराखेको छ यो सामुदायिक वनले?
2: जीविकोपार्जनको लागि हामीले अहिले अब त्यस्तो ठुलो काम गर्न सकेका थिएनौँ। हिजोका दिनहरूमा लगभग हामीसम्म लामो समयदेखि यो सामुदायिक वन अवरुद्ध थियो, त्यो भएर हामीले त्यहाँका पुराना केही रकमहरू अब हामीले तिर्नु बुझाउनु बाँकी नै रहेको हुँदा त्यो काम चाहिँ हामीले त्यति चाहिँ गर्न सकेका छैनौँ छिटो तरिकाले। अरू अन्य काम चाहिँ संघ संस्थालाई सहयोग गर्ने, सहकारीलाई सहयोग गर्ने र कुनै जस्तो पीड़ित मान्छेलाई जस्तै एउटा ठाउँमा चट्याङले हानेर एउटा गो हल गोरु भैँसी मरेका थिए त्यसलाई पनि सहयोग गरेका छौँ र अस्ति भर्खरै विदेशबाट आएका तिनीहरूलाई पनि सहयोग गर्ने बाचा गरेका छौँ। जुन जुन भनौँ कमजोर परिस्थिति भएका मान्छेहरूलाई हामीले जो सक्दो सहयोग गर्नेछौँ गरेका पनि छौँ।
1: त्यो सहयोग चाहिँ कस्तो, काठ नै दिनुहुन्छ या
2: अब जस्तो माग्छ? अब कसैले अब आर्थिक माग्नुहुन्छ, कसैले आगजनी भएको ठाउँमा प्रायः जस्तो हामीले काठ नै दिने गरेका छौँ। जस्तै गोरु हल मरेको भैँसी मरेको ठाउँमा हामीले ऊ चाहिँ उहाँहरूलाई आर्थिक सहयोग गरेका छौँ।
1: यो तर यो काठ दाउराहरू वितरणको कुरा त्यसै गरी अब संरक्षणका कुरा पनि आउँछ. यो सामुदायिक वन भित्रका वन पैदावार संरक्षणका लागि यहाँहरूले वन्य जन्तु यहाँका जडीबुटी होला यो सामुदायिक वनभित्र त्यसको संरक्षणको लागि चाहिँ यहाँहरूले कसरी काम गरिराख्नु भएको छ, के भइराखेको छ?
2: संरक्षणको लागि हामीसित अहिले पहिला तीनटा कर्मचारी थिए वन हेरालु, अहिले चाहिँ दुईटा हुनुहुन्छ. र साथै त्यसको संरक्षणको लागि कार्य समिति, चोरी सिकारी समिति र अरू पनि उपभोक्ताहरू पनि कहिले काहीँ त्यस्तो छ भने जानकारी गर्नुहुन्छ र हामी पनि खट्ने गर्छौँ, कार्य समिति पनि खट्छ त्यस्तो आवश्यकता परे. अनि राति गस्ती गर्ने गरेका छौँ त्यसको लागि. अनि दिनमा पनि अब चौकीदारले कुनै ठाउँ नसक्ने स्थिति भयो भने कार्य समिति या समितिका कुनै पदाधिकारीहरूलाई बोलाएर त्यो यस्तो यस्तो रिपोर्ट ल्याएर आउँछन्, अनि त्यही अनुसार हामीले त्यो संरक्षण गर्ने गर्दछौँ. त्यसमा अब जनावरहरूको विषयमा हाम्रो जंगलमा बाघ पनि भेटिन्छ, बँदेलहरू, चितलहरू, धेरै जस्तो हाम्रो रानी भन्छौँ जमरा रानीमा यो खसेको पनि हामीले वन कार्यालयलाई जानकारी गरेर उद्धार पनि गरेका छौँ. अनि जडीबुटीको विषयमा यहाँ भएका जडीबुटी हामीले उत्खनन गरेर या हामीले त्यस्तो उमा प्रदर्शनमा लगेका छैनौँ. जडीबुटीहरू पिपल पिपली भन्छ त्यो के अन्य जातहरू पनि छन् तर हामीले त्यस्तो अहिले त्यस्तो काम गर्न सकेका छैनौँ र गरेका पनि छैनौँ.
1: के छ आगामी दिनमा गर्ने योजना छ?
2: आगामी दिनमा अब यो ठाउँमा पाइने भनेको जडीबुटीमा खासै त्यस्तो अमूल्य जडीबुटी छैन जस्तो लाग्छ. त्यो जडीबुटी सम्बन्धी केही कार्यक्रम छैन आगामी दिनमा.
1: यो सामुदायिक वनको मुख्य आय स्रोत के छ?
2: मुख्य आय स्रोत त्यही हो, हाम्रो वार्षिक कटान गरेर आन्तरिक कार्यजना अनुसार काठ कटानी गरेर बेहेक वितरण गर्ने त्यही दाउरा बिक्रीमा त्यही हो आमदानी भनेको.
1: यो सामुदायिक वनभित्र अध्यक्ष भएर काम गरिराख्नु भएको छ, यो सामुदायिक वनभित्रका सम्भावना चुनौती अवसरहरू केही छ?
2: सम्भावना अब यो हामीले प्रदेश सरकारलाई पनि जानकारी गर्ने भनेको थियो. सम्भावना अब यो अहिले वन नियम अनुसार त्यति जानकारी पनि छैन, नयाँ अब कानुन फेरिया छ. सम्भावना भनेर पिकनिक रिसोर्ट जस्ता हाम्रो यो माथि कटासेको छेउमा हाम्रो ठुलो पोखरी खनेर त्यहाँ पिकनिक रिसोर्ट बनाउने भन्ने सम्भावना प्रबल थियो तर हामीले समन्वय गर्न पनि भ्याएनौँ अहिले यो कार्यकालमा. अर्को कार्यकाल हाम्रो उभएछ भने हाम्रो पिकनिक रिसोर्ट यो कर्णाली छेउको भएको कारणले पिकनिक रिसोर्ट भयो भने चिसापानी घुम्न आउने टुरिस्टहरू हाम्रो पिकनिक रिसोर्टमा पनि आउने सम्भावना देखिएको त्यो चाहिँ देखिन्छ.
1: समस्या के छ?
2: समस्या भनेको ठुलो समस्या अब आर्थिक हो. त्यत्रो पिकनिक रिसोर्ट ठुल्ठुलो कार्यक्रम गर्दा एउटा संस्थाको बजेटले धान्नु नसक्ने भएर कुनै प्रदेश सरकार या सरकारले या केन्द्र सरकारले सहयोग गरेमा हुन सक्ने सम्भावना प्रबल छ.
1: त्यो त आर्थिकको रह्यो, अन्य केही समस्या यहाँ चोरी सिकारीको समस्या अनि अन्य अरू समस्याहरू यहाँ हाम्रो सामुदायिक वनभित्र?
2: चोरी सिकारी पहिले सुन्नमा आउँथ्यो, अहिले हाम्रो कार्य समिति आएको अहिले लगभग 3 वर्ष भयो. हामीले पनि अब नाइट ड्युटी गर्यौँ, दिनमा गर्यौँ. चोरी सिकारी हाम्रो अहिले निरन्तर छ, अहिले त्यस्तो सुन्नमा आउँदैन. अरू विषयमा जानकारी छैन. अहिले हाम्रो समुदायमा चाहिँ कन्ट्रोल छ, कोही पनि छैन, त्यस्तो केही पनि देखिँदैन. काठ चोरीको अवस्था छैन, एकदम न्यून जिरो.
1: यी त भए सामुदायिक वनले चाहिँ उपभोक्ताहरूलाई सेवा वितरणका कुराहरू रहे, त्यसै गरी अब संरक्षणका कुरा पनि आउँछन्. उपभोक्ताहरूलाई जैविक विविधता सम्बन्धी सचेतनाका कार्यक्रमहरू, सामुदायिक वन संरक्षण सम्बन्धीका कुराहरू यहाँहरूले के कसरी गरिराख्नु भएको छ?
2: त्यो विषयमा अब हामीले अलिअलि चेतना चाहिँ गाउँ गाउँमा टोल टोलमा गएर गरेका छौँ. त्यस्तो ठुलो रूपमा हामीले गर्न सकेका छैनौँ, ठुलो रूपमा गरेका छैनौँ, सानसानो टोल भेला गरेर गरेका छौँ.
1: जस्तो यो सामुदायिक वनलाई अझ राम्रो बनाउनको लागि आगामी दिनमा यहाँहरूले चाहिँ कस्तो खालको योजना बनाएर अगाडि बढ्ने योजना बनाउनु भएको छ, के सोच राख्नु भएको छ?
2: अब हामीले यो समुदायलाई अझै राम्रो बनाउनलाई त त्यही पिकनिक रिसोर्टहरू भए, चिल्ड्रेन पार्कहरू भए, यस्ता चिजहरूबाट केही टिकटहरू काटेर आउने रकमहरूलाई हो. अब त्यही वार्षिक हाम्रो आमदानी नै त्यही हो. त्योभन्दा अब अर्को विकल्प अब टुरिज्म हाम्रो दुईटैतिर समुदायलाई सड बाटो, डुँडेझरी बाटो र कटासे बाटोले घेरिएको र अनि अर्को कुरो अहिले लगत्तै प्रदेश सरकारको बजेटले पिच पनि भइराखेको अनि हाम्रो समुदाय अरू समुदाय भन्दा टुरिस्ट आउने र हेर्ने सक्ने सम्भावना प्रबल भएकोले त्यो चाहिँ पिकनिक रिसोर्ट चाहिँ र टुरिस्ट आउने ठाउँ चाहिँ प्रबल देखिन्छ यो ठाउँलाई. आमदानी स्रोत
1: सम्भावनाको कुरा त्यो रह्यो
2: त्यो भयो
1: चुनौती आर्थिक मात्र चुनौती छ हामीसँग कि अन्य अरू चुनौती पनि छ
2: चुनौती त्यस्तो पर्छ सरकारले नियम अनुसार कानूनमा मिलेमा काम गर्न मिलेमा पिकनिक रिसोर्ट गर्न आर्थिक र नीति सरकारले कानून दिनुभयो भने हुन्छ कानूनमा समस्या छ
1: जस्तो यहाँले चाहिँ अघि काठ वितरणको कुरा गर्नुभएको थियो अब काठहरू वितरण गर्नु पर्यो भने सूचनाहरू पनि सम्प्रेषण गर्नुपर्ने हुन्छ होला उपभोक्तालाई चाहिँ कसरी सूचना सम्प्रेषणहरू गरिराख्नु भएको छ के को माध्यमबाट गर्नुहुन्छ
2: हामीले सूचना काट्छौँ बर्गरलाई जानकारी गराउँछौँ सूचना पनि ट्रान्स गर्छौँ सूचना पार्टीहरूमा या चोकमा अनि बर्गरजीलाई पनि टोल बर्गरलाई हाम्रो तिनवटा टोल छ तिनवटा टोलमा अमरावती र बन्देवीपुर खैरीपुर भगरैया तीन टोल चार टोल छ त्यो चार टोलको बर्गरहरूलाई जानकारी गराउँछौँ उहाँहरूले गाउँमा चिराई घुमाउनुहुन्छ अर्को कुरा हामीले सूचना ट्रान्स गर्छौँ सुजनतासबाट पनि उहाँहरूलाई जानकारी गराउँछ
1: अर्को कुरा सामुदायिक वनभित्रको गतिविधि पारदर्शिता सुशासनका कुरा पनि आउँछ यसमा चाहिँ कसरी काम गरिराख्नु भएको छ यहाँहरू
2: काम सुशासनका कुराहरूमा ठिक छ हामीले काम गर्दै गर्दा सुशासनमा बसेरै गरेका छौँ साथीहरू सब हाम्रो कार्यसमिति उपसमिति सम्पूर्ण उपभोक्ताहरूसँग मिलेरै काम गरेको छ त्यसमा त्यस्तो ठुलो असुविधा छैन सुशासन नै भएर नै मिलेर काम गरिरहेको छ
1: हामी कुराकानीको अन्तिमतिर छौँ अन्तिममा केही छ यहाँको
2: उपभोक्ताज्यूहरूले पनि लामो समय पाउने सुविधाहरूमा धैर्यता लिनुहोला यो पालि नभए अर्को पालि हजुरहरूले दिने सुविधाहरूमा हजुरहरूलाई कम गरिने छैन पाउने सुविधाहरूमा हजुरलाई फुलफिल दिइनेछ भन्ने शुभकामना दिँदै बिदा हुन्छु हस्त धन्यवाद
0: सामुदायिक वनको दिगोपनाको लागि सामुदायिक वनको विकासका लागि आगामी दिनमा सामुदायिक वनलाई राम्रो बनाउनका लागि वनका पदाधिकारीहरू पनि आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ सामुदायिक वनले सुशासन र पारदर्शिताका लागि वनभित्र गरेका हरेक गतिविधिहरू छलफलहरू लिखित रूपमा निर्णय गरेर आफ्ना गतिविधिहरूलाई अगाडि बढ़ाउने काम गरिरहेको छ वनका सचिव भीम बहादुर रावल
3: हाम्रो कार्यसमितिले समूह सचिवको नाताले हामीले गर्ने कार्यहरू सबै गरिरहेछौ हामीले यहाँ चाहिँ प्रशासनिक कुराहरू हिसाबका कुराहरू अनि हामीले गर्ने हरेक बैठकका माइनेटिङका कुराहरूलाई चुस्त दुरुस्त राखेर चाहिँ न्यायसंगत राखेका छौँ
1: सचिव भएर काम गर्न चाहिँ कति सजिलो अप्ठ्यारो के छ
3: सचिव भएर काम गर्न च्यालेन्जिङ छ तर पनि आफूले त्यो ओहदामा आइसकेपछि नजानेका कुराहरू सिकेर अहिले चाहिँ हामीले त्यो कामलाई चाहिँ राम्रोसँग गरेका छौँ त्यस्तो अहिले चाहिँ हामी चाहिँ त्यो ट्रेकमा आइसकेका छौँ कुनै अप्ठ्यारो छैन त्यस्तो
1: अब यहाँ आवेदनहरू पनि आउँछ होला काठ दाउरा वितरणको लागि त्यसमा पनि के गरिराख्नु भएको छ कसरी छनौट गर्नुहुन्छ
3: हामी कहाँ काठ दाउराको निवेदन अत्यधिक आउँछ किनभने हाम्रो चाहिँ समूह क्षेत्र चाहिँ ठुलो छ हामी चाहिँ तीन चार गाउँमा पर्छौँ र हाम्रो उपभोक्ता संख्या करिब 1400 छ अहिले पनि हामी चाहिँ कार्ययोजना अन्तर्गत काठ कटानी गरेर हामीले चाहिँ पाउनुपर्ने 2800 क्युफिट बराबर काठ थियो तर दुर्भाग्यवश हाम्रो चाहिँ काठ चाहिँ गुणस्तर राम्रो नभएर हामीले 2000 समथिङ क्युफिट पायौँ र हामीले निवेदन माग गर्दा हामी कहाँ 700 निवेदन हामी गरेका थियौँ र पनि हाम्रो कार्य समितिको बैठक बसेर त्यसमा चाहिँ हाम्रो सल्लाहकार समिति अनुगम समिति आपूर्ति समिति लगायत उप समितिहरूले छलफल चलाएर अति आवश्यक उपभोक्ता र फिल्डमा जसको घर बन्दैछ अथवा बनेर कसैको घरमा झ्यालपल्ला लागेको छैन भने स्थलगत अनुगमन गरेर चाहिँ उहाँलाई चाहिँ हामीले काठ उपलब्ध गराउँछ एकदम सूक्ष्म रूपमा अनुगमन गरेर चाहिँ हामीले चाहिँ उहाँलाई न्यायसंगत काठ दिलाउने प्रयास गरेका छौँ
1: थोरै मैले सामुदायिक वनको आगामी दिनको योजनाको कुरालाई हजुरसँग पनि जोड्न चाहन्छु यहाँका जडीबुटीहरू यहाँका वन्य जन्तुहरू संरक्षणको लागि आगामी दिनको योजना चाहिँ कसरी बनाउने योजनामा हुनुहुन्छ
3: जडीबुटी सम्बन्धी सर्वप्रथम हामीले यहाँ चाहिँ खोजी गर्नुपर्छ हामी कहाँ के जडीबुटी छ त्यसको लागि चाहिँ विज्ञ ल्याउनु पर्छ होला अब हामीले त्यत्तिकै जडीबुटी खोज्न सक्दैनौँ सामान्यत पिप्लीहरू यस्तो पाउनेहरू त हामी थाहा पाउँला र पनि अब खोजी नै गर्यो भने सायद जडीबुटी पक्कै पनि होला हाम्रो सामुदायिकमा त्यसको लागि आर्थिकको अभाव हुन्छ पक्कै पनि विज्ञहरू ल्यायो भने हामीले चाहिँ त्यसलाई चाहिँ आर्थिक छुट्याउनु पर्छ र मैले अघि पनि भने हाम्रो चाहिँ कार्ययोजना धेरै सानो छ र हाम्रो चाहिँ आमदानीको स्रोत नै यो काठ भएको कारणले हामी 20-22 लाखको कारोबार गर्छौँ वार्षिक त्यो अन्तर्गत पनि हामीले चाहिँ अब यहाँ अहिलेको हाल हामीसँग 4 कर्मचारी छ कार्यालय सञ्चालन गर्नुपर्ने हुन्छ र बेला बखत समूहको कारोबारलाई मर्मत गर्नुपर्ने हुन्छ र सामाजिक विकासका कार्यहरूमा पनि हाम्रो सामुदायिक चाहिँ अग्रपन्थीमा रहेको छ त्यो कारणले गर्दा हामी त्यो आर्थिकको अभाव भएको कारणले गर्दा यो योजनालाई हामीले चाहिँ अलि अगाडि बढाउन सकेका छैनौँ यो चाहिँ दुर्भाग्य हो र भोलिको दिनमा हामी कहाँ कहीँ कतैबाट आर्थिक स्रोत जुट्यो भने हामी हामी चाहिँ यो कुरालाई चाहिँ एकदम जोडपूर्वक लाग्ने चाहिँ विश्वास गर्छ।
1: सामाजिक विकास अन्तर्गत के के काम भएको छ?
3: हामीले सामाजिक विकास अन्तर्गत हाम्रो कार्य समिति चयन भएर आइसके सबभन्दा ठूलो काम गरेको यो बन्देपुर र भगरियामा रहेका उपभोक्तालाई त्यो सूर्योदय ग्रामीण विद्युतको ट्रान्सफर्मर एकदम पड्किने अवस्थामा थियो, त्यो चाहिँ तीनवटा सामुदायिक वन, अमरावती सामुदायिक वन, छतिउन सामुदायिक वन र एउटा यो सत्यकर्णाली हो त चिसापानी कर्णाली सामुदायिक वनको सहकार्यमा हामीले 10 लाख रुपियाँ जुटाएर एउटा ट्रान्सफर्मर उपलब्ध गरायौं। त्यसपछि हामीले बडकापुर भगरियामा एउटा प्रतीक्षालय निर्माण गर्छ उहाँलाई रकम उपलब्ध गरायौं। लगायत हामीले एउटा यहाँ चाहिँ प्रेम बिको भन्ने हुनुहुन्छ उहाँलाई चाहिँ घाँसबासको व्यवस्था गर्यौं र यो हाम्रो वडा कार्यालय स्वास्थ्य चौकीलाई बेन्चहरू उपलब्ध गरायौं र यस्ता थुप्रै कामहरू दीर्घ रोगीहरूलाई हामीले चाहिँ आर्थिक सहयोग पनि गर्यौं। कसैलाई चाहिँ यो भैपरी आउने घटनाबाट भएको नोक्सानहरूलाई केही हदसम्म भरपाई गर्नलाई उहाँहरूलाई पनि सहयोग गर्यौं। यस्ता थुप्रो कामहरू छ,
1: यो सबै निर्णय गरेर हुन्छ,
3: बकायदा यो चाहिँ कार्य समिति बसेर निर्णय गरेर हुने कामहरू। ठूलो योजनाहरूलाई चाहिँ फेरि हामीले साधारण सभाको भेलाबाट नै अनुमोदन गरेका छौँ।
1: अन्तिममा के छ?
3: अन्तिममा उपभोक्ताहरूलाई चाहिँ सन्देश छ मेरो, अब हामी अलिक ठूलो उपभोक्ता क्षेत्रभित्र पर्ने सामुदायिक वन हो, काठको कार्ययोजना सानो छ, विगत जस्तो वैज्ञानिक वन अथवा दिगो वनको प्रावधान आयो भने चाहिँ हामी चाहिँ धेरै उपभोक्तालाई सन्तुष्ट पार्न सक्छौँ। हाउ हामीलाई थाहा छ सबै उपभोक्ता हामीबाट सन्तुष्ट हुनुहुन्न, पाउने सन्तुष्ट हुनुहुन्छ होला, नपाउने असन्तुष्ट हुनुहुन्छ होला, तर हामीले चाहिँ जहाँसम्म चाहिँ न्यायसङ्गत कसैलाई अन्याय नपर्ने गरी चाहिँ काम गर्ने प्रयास गरेका छौँ। काम गर्दा गर्दै पनि केही कतै त्रुटि भएको छ भने हामीलाई चाहिँ कार्यालय आएर चाहिँ अवगत गराइदिनु होला। चोक चौरामा बोल्नुभन्दा हामीलाई यहाँ आयो भने हामी त्यो सूचना पाएमा सच्चिने प्रयास गर्नेछौ र कहीँ कतैबाट केही गल्ती भएको छ भने त्यो गल्ती कसरी भयो त्यो चाहिँ खोजतलास गर्ने प्रयास गर्नेछौ।
0: वन पैदावार वितरणमा आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको बताउनुहुन्छ विष्णा जैसी।
4: काम अब हामी सबै जस्तै कटानीको काठहरू भयो अनि सल्लाह गरेर सबै उपभोक्ताहरूलाई कसैलाई कसरी दिने भन्ने पहिला सल्लाह गर्छौँ। त्यसपछि कसको घर बन्न लाग्छ कि झ्यालडोका कसैको बन्न लाग्छ कि अधुरो जसलाई आवश्यक छ अति आवश्यक उहाँहरूलाई नै दिने निर्णय गरेका छौँ हामीले। त्यसै अनुगमन गरेर त्यस्तै अनुगमन गर्छौँ अनि कसरी कसलाई कति आवश्यक छ उही अनुसार काठ वितरण गर्छौँ। काठ वितरण गरेर मेरो उपस्थिति हुन्छ त्यहाँ, अरू नभए पनि मेरो त अनिवार्य हुन्छ, कस अध्यक्ष भएको नाता अनिवार्य मेरो उपस्थिति हुन्छ। अब बिल काट्छौ, बिल काटेर पैसा लिन्छौ, जम्मा गर्छौ, त्यही अनुसार अब कसैले आवश्यक पर्यो भने सल्लाह अनुसार नै चेक काट्छौ अनि दिने आवश्यक जसले आवश्यक पर्छ उसलाई दिन्छौ। खर्च विवरण जसै राख्न त विवरण उहाँले गर्नुहुन्छ, अब हिसाब गरेर म लिएर ब्याङ्कमा जम्मा गर्छु। गाह्रो खासै केही छैन, गाह्रो पो के हुने, अरू हिसाब लिनुपर्ने त हो, अरू हिसाब लिने राख्ने उही अनुसार चेक काट्ने दिने चेक काट्ने यही गर्न त गाह्रो हो, ब्याङ्कमा केही गाह्रो हुँदैन। जति त्यही जसलाई आवश्यक पढे उति नै दिने त हो। कहिले कहिले महिनामा 3-4 बैठक पनि हुन्छन्, हाम्रो 4-5 बैठक पनि गर्छौँ अनि बैठकमै अनि सरसल्लाह गर्छौँ उही अनुसार को कसरी गर्ने, अब के काम कसरी गर्ने। समिति उपसमिति सबै बस्छौँ सल्लाह हार्ने बेला, जति समितिहरू छौँ समितिमा जति छौँ त्यति सबै बस्छौँ, तिनीहरूको छलफल गर्छौँ, त्यही अनुसार काम गर्छौँ।
0: कार्यक्रममा पालो अब जनावाजको सामुदायिक वनले दिएका सेवा सुविधाहरू तपाईँलाई कस्तो लाग्यो भनी वनका उपभोक्ताहरूलाई सोधेका छौं।
5: मेरो नाम देउमा परियार, जानकी गाउँपालिका, वडा नम्बर 9, अमरावती सामुदायिक वनको उपसमितिको म चोरी सिकारी संयोजक। अनि पाउने सुविधाहरू अब कार्ड दौरा यताउति पाइराखेका छन् उपभोक्ताले, होइन पाइराखेका छन्। अनि अब पहिलाको भन्दा त अहिले धेरै परिवर्तन छ, जंगलमा पनि अब त्यस्तो चोरी चकारी भएको छैन, पहिला त धेरै मोटरसाइकल पनि पक्रिए हरेथोक भयो, अहिले अब त्यस्तो छैन, सुविधा जनताहरूले उपभोक्ताले पाइराखेका छन्। पहिला त विवाद थियो, अहिले अब त्यस्तो छैन, उपभोक्ताले पाउने सुविधाहरू पाइराखेका छन्। दौरा घाँस कार्ड वनको नीति नियममा चल्नै पर्यो, वनको नीति नियममै चल्नु भएको छ, त्यही अनुसार वितरण गरिराखेका छ, पाउने सुविधा पाइराख्नु भएको छ उपभोक्ताले। अब जस्तो कि यहाँनिर अब एकल महिलालाई सुन्नाको गाह्रो थियो, त्यसलाई पलङ बनाएर दियौं, स्वास्थ्यलाई बिहान छ यस्तो सुविधा गर्नुभयो, सहयोग गर्नुभयो, अरू स्कूललाई सहयोग गर्नुभयो, सन्तोष सहयोग गरिराख्नु भएको छ समुदायबाट।
6: रामफल चौधरी, गाह्रो फेवा बढी फेवा अभि नजिकै मनै सर छिमेकी आइठाई काठिक लाग हेर्न बरकार।
7: महेश साउन, राम्रो लाग्छ, राम्रो छ, भनेको टाइममा निवेदन पेश गरेको टाइममा भएको सामग्रीहरू चाहिँ वितरण गर्छौँ, राम्रो छ। दाउरा घाँस अनि यो काठ
8: यी बनाउँछ हाम्रो लागलाटी तर्फ सेवा सुविधा एकदम बढिया सुविधा मिलल भयो, गरिब दुखीलाई पनि हेर्ले भाती बहुत सहयोग कैले भाती, संस्था हेप है स्कूल पाल है और विद्युत है बहुत मदद कर ले आती ये बनवा से पाल फायदा एकदम अब की टोली में बढ़िया दिले उपभोक्ता होके बोलने से जतरा जन समय पर कटानी हुई पाइप पर ना भाग बढ़िया से मिला भाग बढ़िया से लागत वो है पहले आती काठी लत्था जौन भाग पास तन बढ़िया से मिलल खुशी बात है
9: यो समुदाय वन बाट सेवा सुविधा हर जनता की पनि दिएको छ सबैकी दिएको छ विद्युत की पनि पैसा दिएउ हामीले यत्रो पुरानो लगनी पनि सबै 50 लाख रुपैया त्यो पनि तिर्यो अरु विद्यालयमा पनि फर्निचर टेबल त्यसा पनि दियो जनता स्कूलमा दियो हिमालय स्कूलमा दियो दारहरु संस्था दिएको छ पैसा पनि लगनी संस्था लगाएको छ धेरै सुविधा पाएको छ सुविधा दिएको पनि छ जंगलले
8: यी बनोसे हाम्रो लागलाटी तर्फ सेवा सुविधा एकदम बढिया सुविधा मिलल बा गरीब दुखीले पनि हेरले बाटी देले बाटी बहुत सहयोग कैले आती संघ संस्था है स्कूल है और विद्युत है बहुत मदद कैले आती ये बनवा से पाइल फायदा एकदम अब की टोली में बढ़िया दिले उपभोक्ता होके बोलने से जतरा जन समय पर कटानी हुई पाइप पर ना भाग बढ़िया से मिला भाग बढ़िया से लागत वो है पहले आती काठी लत्था जौन भाग पास तन बढ़िया से मिलल खुशी बात है
0: कार्यक्रममा पालो ओभर रिपोर्टको सामुदायिक वनले वन पैदावारसँगै काठ दाउरा बिक्री वितरण गरिरहेको छ काठ दाउरा बिक्री वितरणसँगै सामाजिक विकासको काममा पनि थुप्रै काम गरिरहेको छ सामुदायिक वनले सामाजिक सेवा अन्तर्गत धेरै कामहरू गरिरहेको छ ग्रामीण विद्युतलाई ट्रान्समिटर खरिदका लागि कम्प्युटर खरिदका लागि जेहेन्दार विद्यार्थीहरूलाई पठन पाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पनि काम गरिरहेको छ अति विपन्न परिवारलाई पनि आर्थिक सहयोग र फर्निचरहरू पनि बिक्री वितरण गरिरहेको छ सामुदायिक वनका अध्यक्ष जमान सिंह साउत
2: हामीले अमरावती सामुदायिक वनको मेरो कार्यकाल म अध्यक्ष जमान सिंह साउतको कार्यकाल आइसकेपछि पश्चात हामीले सामाजिक विकासमा हामीले हाम्रो बन्देवीपुरमा रहेको विद्युत सूर्योदय विद्युतमा हामीले 5 लाख दिएर उहाँलाई सामाजिक काम गर्नलाई ट्रान्समिटर खरिदको लागि 5 लाख सहयोग गरेका थियौं त्यसै गरी अमरावती सामुदायिक ग्रामीण विद्युतमा पनि हामीले बिलिङ मेसिन सहित ल्यापटप खरिदको लागि लगभग 1,84,000 यस्तै समथिङ बजेट हामीले त्यहाँ पनि छुट्याएका थियौँ त्यस्तै हिमालय स्कूललाई पनि हिमालय रामावीलाई पनि हामीले खेलकुद र अन्य केही बच्चाहरूको पोषणको लागि 1,50,000 सहयोग गरेका थियौँ त्यस्तै पारस आधारभूत विद्यालयलाई पनि हामीले 50,000 त्यही विशेषमा सहयोग गरेका थियौँ त्यस्तै गरी बालबालिकाको हौसला बढोस् मनोबल बढोस् र समाजमा बच्चा केटाकेटी अहिले दुर्व्यसनी गलत लाइनमा गएर समाजको स्थिति नराम्रो बिजोग छ त्यो भएर प्रोत्साहन सहित हामीले उहाँहरूलाई हाम्रो प्रत्येक वर्षको साधारण सभामा फर्स्ट सेकेन्ड थर्ड चारवटा स्कूलको विद्यार्थी भाइ बहिनीहरूलाई हामीले रकम पनि उपलब्ध गराउने गरेका थियौँ गर्छौँ पनि गरेका छौँ र उहाँको लागि त्यस्तो गरे बापत समाजमा ए हामीले पनि पढ्नु पर्दो रहेछ हामीले पढ्यो भने समाज एउटा संस्थाले पनि सहयोग गर्दो रहेछ समाजले पनि हामीलाई राम्रो दृष्टिकोण हेर्दो रहेछ भन्ने एउटा त्यो भावना जागरूक होस् भनेर हामीले त्यो कार्यक्रम चलाएका थियौँ अर्को कुरा हामीले जस्तै दीर्घ रोगीहरूलाई पनि हामीले क्यान्सर पीडित दीर्घ रोगीहरूलाई पनि हामीले सहयोग गर्ने गरेका छौँ समुदायको जे जति हुन्छ गर्ने सहयोगहरू हामीबाट कमी हुने छैन हामी सामाजिक काम सामाजिक विकास र सम्पूर्ण कामको लागि हामीले पछाडि नहट्ने अगाडि बढ्ने सहयोग गर्ने गरेका छौँ यो समुदायको तर्फबाट त्यति नै हो
0: सामुदायिक वनले ट्रान्समिटर खरिद गर्नका लागि सहयोग गरेपछि विद्युत वितरणमा सजिलो भएको बताउनुहुन्छ सूर्योदय ग्रामीण विद्युत सहकारी संस्थाका व्यवस्थापक विष्णुनाथ देवकोटा
10: हाम्रो 8 वर्ष जो ट्रान्समिटर डेन्टाले केजीको ट्रान्समिटर दिएको थियो हामीलाई होइन त्योले भनौँ 10 सालको ग्यारेन्टी छ 16 वर्षको पनि हामीले कहाँबाट उपलब्ध गर्न सकेका छैन फेरि सामुदायिक वनसँग सहयोग माग्दाखेरि सामुदायिक वनले अमरावती 5 वर्ष गरेर 450 घर दुरीलाई होइन बत्ती अन्धारोबाट उज्यालोमा बनाउनलाई एकदम सहयोग गरेर एकदम राम्रो छ अहिले कार्य पनि खुसी छन् हामीले पनि ध्यान सहयोग दिएकोमा अमरावती सामुदायिक वनलाई हामी मिलिमिली धन्यवाद दिन चाहन्छौँ र अहिले उपभोक्ताहरूले पनि अन्धारोमा बस्नुपर्ने अवस्थाबाट दूर भएर अहिले हामीलाई ठुलो भावना भएर राम्रो भएको छ अमरावती बन्द एकदम राम्रो काम गरेको छ। यसमा अहिले हामीलाई मात्र अहिलेसम्म हामी अन्धकारमा बस्छौँ, त्यसले अमरावती समुदाय बन्ने छत्तिस समुदाय बन्ने सहयोग नगरेको भए। त्यो कारणले हामीले धेरै राम्रो भएको छ, अमरावती बन्द धेरै राम्रो काम गरेको हो होइन। अमरावती र छत्तिसले अहिले अहिले हामीले महिनाको दुई तिनवटा एमसिडी चल्थ्यो, अहिले हाम्रो त्यो काठमा जवाब भएपछि अहिलेसम्म एक वर्ष भयो एमसिडी चलेकै छैन होइन। उपभोक्ताहरू पनि खुसी छन्, हामी कार्य समितिर म व्यवस्थाको सहित पनि खुसी र अमरावती र छत्तिस समुदाय बन्दलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी। सजिलो भएको छ,
0: अमरावती ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष लक्ष्मण अधिकारी पनि सामुदायिक वनले कम्प्युटर लगायतको सामग्री खरिद गर्नमा सहयोग गरेपछि सेवा वितरणमा सहयोग पुगेको बताउनुहुन्छ।
11: अहिलेको अवस्थामा यो के भन्छ प्राविधिक मान्छेहरू त्यसपछि गएर विभिन्न खालका संचारका माध्यमहरू एकदमै धेरै भएको अवस्थामा डिजिटल दुनियाँमा भएको अवस्थामा हामी एकदम हाते बिल काटिरहेका थियौँ। त्यस्तो अवस्थामा हाम्रो अमरावती समुदाय बोलले हामीलाई हाते बिलबाट अलिकति पर पार्नका लागि र जनताहरूलाई सजिलो पार्नका लागि एउटा कम्प्युटर त्यसपछि प्रिन्टर रिडर मेसिन उपलब्ध गरायो, त्यसपछि अफिसको डेकोरेसनमा पनि सहयोग गर्यो र त्यसपछि गएर कलरिङ गर्नमा पनि सहयोग गरेर हामीलाई अहिले काम गर्न र उपभोक्ताहरूलाई साह्रै सजिलो र साह्रै खुसी भएको छ। सेवामा एकदमै सहजता सजिलैसँग मानिसले मेरो कति बिल आयो के भयो भन्ने कुरा एकदम सहज किसिमले चाहिँ पत्ता लगाउने थाहा पाउने यस्तो खालको अवस्था चाहिँ भएको छ।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै। अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता गीता पनि विदा हुन्छु। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज।
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
0: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
6: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
7: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
7: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्तरोग सेवा,
7: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा
8: हरेक महिनाको प्रत्येक शनिबार,
6: र सिटी स्क्यान सेवा,
7: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
7: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
6: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
7: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
7: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
7: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821604257 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857853022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848404241।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: अहँ हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, संचालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: बाबू ए बाबू कल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल थू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ है पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुंजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417
4: उपभोक्ता वर्ग में टीकापुर नगरपालिका को अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
5: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू: स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762483588, उपेन्द्र शाह 9821604257 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ, होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848519।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
4: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: घोडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हान्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: प्रारम्भिक उपचार व्यवस्थापन
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैँ झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
2: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
1: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
2: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युचा आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
2: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684 1208, 98486 39261।

0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
8: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
9: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
8: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
9: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
8: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
9: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485728।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
4: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएल को सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
0: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
4: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98685510000।
5: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि तपाईँ हुन्छ, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
6: होइन साइलेजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तपाईँ एक्लो

0: ससुरया त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुल छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छस्।
0: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ, अनि पो कमाइ छ त। यो कमाई पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् तयार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
0: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 98102537।

सदस्यता नवीकरण सम्बन्धी सूचना शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: बाबु ए बाबू काल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाई वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ये पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब ही जाए
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: जापानी इंसेफलाइटिस रोग संबंधी स्वास्थ्य कार्यालय कैलाली को अत्यंत जरूरी सूचना
5: जापानीज इन्सेफलाइटिस मस्तिष्क में संक्रमण होने लामखुट्टे को टोकाई सर्ने भाइरल रोग हो यो रोग जुनसुक उमेर का मानसरलाई लग्न सक्छ तर धीरे जसो 15 वर्ष मुनि का बाल बालिका में देखिन्छ
6: यो भाइरस संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुंगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने
5: उच्च ज्वरो आउने बेहोश हुने
6: घाँटी अरोरो कडा हुने
5: कम्पन हुने
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
5: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
6: हाँस कुखुरा सुंगुर बुंगुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
5: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ
6: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
6: सधैं झुल टाँगेर सुत्ने गरौं
5: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
7: स्वास्थ्य कार्यालय कैलाली
0: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
8: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
0: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
8: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
0: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
10: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848518828

0: आजभोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 9844 27359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: साजान छै उडन चरी बिन्द्रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको

0: एउटा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी
2: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
3: आफ्ना कान्छा भाइको बिहे नगइकन पन भएन जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो
2: यतिकै लागि त सामुएल जोलस बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो त बाई जाउँ
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 9864412008 9846239261
5: छिच्छि कस्तो गनाएको यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैन
6: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
5: कता छ त त्यो
6: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
5: फोन नम्बर कति हो भाइ
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो अर्को पनि छ 9865692026
7: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 9762020300 र 9656692026
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य।

तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
6: कागजात हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कसिट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टीकापुर खड़गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 9764627090 र 9815607605।
7: जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढी, डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
8: टीकापुर नगरपालिका
7: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी, खोला, नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता, राष्ट्रिय परिचय पत्र, लाल पूर्जा, नगद औषधि, मोबाइल, रेडियो, टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
8: टीकापुर नगरपालिकाबाट
7: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
8: टीकापुर नगरपालिकाद्वारा जन

0: हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
6: कामदार आवश्यकता सम्बन्धी सूचना।
7: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
6: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98 541 00 725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98-48-40-22-41।
4: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा। शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2, राजीपुर, कैला। Ali।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूपदीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727979।
5: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल,
5: टिकापुर, कैलाली,
8: सम्पर्क मोबाइल नम्बर 9870106772।
9: स्वास्थ्यका लागि पानी

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबर संक्षेपमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज मध्याहसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना, त्यसपछि भने मौसममा सुधार आउँदै जाने। अविराल वर्षाले कर्णालीका 6 जिल्लाका सड़क अवरूद्ध। चितवनमा 24 घण्टामा 222 मिलिमिटर भन्दा बढ़ी वर्षा। र आज आश्विन कृष्ण पक्ष, सोह्र श्राद्ध अर्थात पितृपक्ष शुरू। अब मध्याह्न खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै भारतको उत्तर छत्तीसगढ़ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतर्फ सर्दै भारतको दक्षिण पूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी 4-5 घण्टामा क्रमश कमजोर भई न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर अधिकांश बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएको 24 घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ। गएको 24 घण्टामा सबैभन्दा बढ़ी चितवनको माडी क्षेत्रमा 223 मिलिमिटर वर्षा भएको छ। त्यसै गरी तनहु, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, रूपन्देही लगायतका जिल्लामा गएको 12 घण्टामा 150 मिलिमिटर माथि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यो क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएपछि नारायणी, तिनाउ, बाणगंगा, लालपकैया लगायतका नदीमा पानीको सतह चेतावनी तहदेखि खतराको तहसम्म पुगेको छ। वर्षा भएपछि कर्णाली नदीमा पनि जलसतह बढ़ेको छ। कर्णाली चिसापानीको रेकर्ड अनुसार यो समाचार तयार पार्दासम्म जलसतह 8 मिटर 15 सेन्टिमिटर पुगेको छ। कर्णाली चिसापानीमा 10 मिटर चेतावनी तह र 10 मिटर 80 सेन्टिमिटर पुग्नुलाई तटीय क्षेत्रका लागि खतराको तह मानिन्छ। लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा 4-पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ। पानीको सतह 1,97,774 क्युसेक पुगेपछि सवारी साधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ। पानीले खतरा तह नागेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारी साधन रोकिएका हुन्। बिहिबार रातिदेखि सुदूरपश्चिमका पहाड़ी जिल्लामा लगातार वर्षा भइरहेको छ। सोही कारण महाकालीमा पानीको तह उच्च हुँदै गएको छ। निरन्तर वर्षाको कारण सुदूरपश्चिमका पहाड़ी जिल्लामा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी कल्याणपुर वर्षा मापन केन्द्रमा 222.4 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै परासीको बर्दघाटमा 207 मिलिमिटर, चितवनको मेघौलीमा 202.8 मिलिमिटर र तनहुको अत्रौली टारमा 202.2 मिलिमिटर वर्षा भएको छ। 24 घण्टामा 200 मिलिमिटर भन्दा बढ़ी वर्षालाई अति भारी वर्षा मानिन्छ। महाशाखाका अनुसार मधेस सहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। त्यो क्षेत्रमा भारीदेखि अति भारी वर्षा भएपछि सड़कहरू अवरूद्ध भएका छन्। लमजुङको बेसी शहर, चामे सड़क, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ़ मुगलुङ सड़क खण्ड लगायतका राजमार्गहरू अवरूद्ध भएका छन्। कालीगण्डकी नदीमा आएको बाढ़ीले मिर्मी र गुल्मी जोड्ने पुल समेत बगाएको छ। सप्तरीमा 500 घर डुबानमा परेका छन्। बर्दघाट सुस्ता पनि डुबानमा परेको छ भने पर्वतमा 5 घर बाढ़ीले बगाएको छ। बागलुङमा पहिरोले पुरिएर 4 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आजदेखि भने मौसममा केही सुधार आउने पूर्वानुमान गरिएको छ। मध्याह्न खबरमा अविरल वर्षाले कर्णालीका 6 जिल्लाका सड़क अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड्न छोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। लगातारको वर्षाका कारण कर्णाली प्रदेशका 6 जिल्लाका विभिन्न सड़क खण्ड अवरूद्ध भएका छन्। वर्षासँगै पहिरो खस्दा कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सड़क खण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका 1 गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका 1 खारखोला तथा वडा नम्बर 3 र 4 पर्ने अरिङ्गालेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरूद्ध भएको छ। जुम्लाको तातोपानी गाउँपालिका 1 राकामा पहिरो खस्दा कर्णाली राजमार्ग अन्तर्गत जुम्ला नागमा सड़क खण्ड पनि अवरूद्ध भएको प्रहरीले जनाएको छ। हुम्लाको सर्केगाड गाउँपालिका 1 खच्चामा पहिरो तथा लेदो सड़कमा खसेपछि कर्णाली करिडोर अवरूद्ध भएको छ। वर्षाका कारण सड़कमा माटो र लेदो थुप्रिँदा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ। मुगुको छायानाथ रारा नगरपालिका 7 र 8 को पिन मुना तालचा सड़क खण्डमा पनि पहिरो खसेपछि नागमा गमगढ़ी सड़क अवरूद्ध भएको छ। जाजरकोटका विभिन्न सड़क खण्डमा समेत लगातारको वर्षाका कारण यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाको कारण पहाड़ी क्षेत्रमा पहिरो खस्ने लेदो बग्ने जस्ता सड़क कटान हुने क्रम बढ़ेको छ। सड़क अवरूद्ध भएपछि यात्रु तथा सवारी साधनको आवागमन प्रभावित भएको छ। अवरूद्ध सड़क खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार वर्षाका कारण अवरूद्ध सड़कको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात पितृपक्ष आजदेखि विधिवत आरम्भ भएको छ। आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रमा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान आह्वानपछि पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्रा डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवंगत प्रीतिलाई सम्मानका साथ तर्पण सिधादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। यो समयलाई अपर प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञ यदि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीका प्रेफेम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साई कृपा चिया उद्योगको 1 किलोको उत्पादन दूषित देखिएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। साई कृपा चिया उद्योग रूपन्देहीले जुलाई 2026 उत्पादन गरेको ब्याच नम्बर 83.D.05 को साई कृपा गोल्ड चियालाई दूषित खाद्य पदार्थ घोषित गर्दै फिर्ता बोलाइएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को दफा 38(2) को प्रावधान बमोजिम फिर्ता बोलाउने र उपदफा 4 बमोजिम बिक्री वितरण नगराउन महानिर्देशकले निर्देशन दिन सक्ने व्यवस्था अनुसार महानिर्देशक सञ्जीव कुमार कर्णले निर्देशन दिनुभएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुफलवाईले चियामा रंग मिसाएको भेटिएकाले उक्त ब्याजको चियालाई फिर्ता बोलाउन लगाएको बताउनुभयो। व्यवसायीले गल्ती गरेर उपभोक्तालाई असर गर्दै जाने कुरालाई नियामक निकायले छोड दिन नहुने अधिकार कर्मीको भनाई छ। कानूनले तोके विपरीत बढ़ी मुनाफा लिने उद्देश्यले उत्पादकले गैर जिम्मेवार काम गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गरेकाले त्यस्ता उत्पादकलाई कड़ाभन्दा कड़ा कार्यवाही हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव तथा अधिवक्ता श्री ऋषि काफ्रेले बताउनुभयो। त्रुटिपूर्ण उत्पादनहरू बजारका विभिन्न तह हुँदै ग्रामीण बजारसम्म पुगिसकेका हुनाले विक्रेताहरू इमान्दार नभए आम उपभोक्ताले प्रयोग गरिरहने सम्भावना भने रहन्छ। यसका लागि स्थानीय बजारका अनुगमन जरूरी छ। भारतको उत्तर प्रदेशमा करिब 72 घण्टादेखि भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। भारी वर्षासँगै आएको बाढ़ी जलभराव घर तथा

भएको छ। सीतापुरमा छ, बहराइचमा पाँच, बलरामपुर र अयोध्यामा चार चार, बाराबंकीमा तीन, गोण्डा र अमेठी तथा श्रावस्तीमा पनि मानवीय क्षति भएको छ। लखिमपुर खीरीमा छ, गोरखपुरमा पाँच, हरद्वाईमा चार तथा हमीरपुरमा तीन जनाको मृत्यु भएको छ। अन्य केही जिल्लामा पनि एक दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज मध्याहसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना, त्यसपछि भने मौसममा सुधार हुँदै जाने। अविरल वर्षाले कर्णालीका छ जिल्लाका सड़क अवरूद्ध, चितवनमा 24 घण्टामा 222 मिलिमिटर भन्दा बढ़ी वर्षा। र आज आश्विन कृष्ण पक्ष सुर श्राद्ध अर्थात पितृपक्ष शुरू। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

सुरक्षित जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
4: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ भञ्जनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन

0: गरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
8: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
7: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
9: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
10: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
9: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
10: त्यसो भए आजै जाउँला नि।
9: ल अरूलाई पनि भनौँ है।
10: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
11: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
10: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 98095443893।
12: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
2: अत्यन्त जरुरी सूचना: मिति 2083 साल असोज 9 गते से 11 गते सम्म जानकी गाउँपालिका के क्षेत्र मन बाढीकै जोखिम रहल हुइलक वर्षे सक्कु गाउँपालिका वासी हुन हार्दिक अर्जी गरती। आपन खाद्यान्न सामग्री, महत्वपूर्ण कागजात, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, दवाई लगायत के अत्यावश्यक सामान सुरक्षित ठाउँ मन धर्बी। घर व आन्जर पान्जर के अवस्था जोखिमपूर्ण हुइसेकना हुइलक वर्षे आवश्यक सतर्कता अपनाकन सुरक्षित ठाउँ मन बैठक लागि अनुरोध गरती। सम्भावित बाढी के जोखिम हुन मध्यनजर गर्दी समयमा सुरक्षित रही, सतर्क रही वो एक और जान हुन सहयोग गरी। जानकी गाउँपालिका गाउँ कार्यपालिका के कार्यालय दुर्गौली कैलाली।
3: कागजात हराएको सूचना: टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर FM बुझाइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-66-05।

सुरक्षित जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैभरिलाई।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
6: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 9744828702 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
7: जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढी, डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
8: टिकापुर नगरपालिका
7: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी, खोला, नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता, राष्ट्रिय परिचय पत्र, लाल पूर्जा, नगद औषधि, मोबाइल, रेडियो, टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
8: टिकापुर नगरपालिकाबाट
7: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
8: टिकापुर नगरपालिकाद्वारा जनहित

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
5: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
5: कता छ त त्यो?
6: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
5: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ 98659926।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656920026।
7: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: टिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिगापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र पन भाँची गयो।
3: यतिका लागि त सामुएल जोलस बनाएको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
6: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
7: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 98-11-67-8

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
0: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 9848-57-1828।
8: आरती ब्यूटी एन्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
9: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70-483।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन UV र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
1: लक्की ट्रेडर्स टिकापुरमा NTC र NCL को सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
6: हराएको मोबाइल MDS प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर FM नजिकै, नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844648673 र 9814 60204।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
7: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
7: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
7: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
7: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।
8: ल, यति छिटो आमा बन्न लागेको त?
9: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
8: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी

0: अत्यन्त जरुरी सूचना मिति 2083 साल असोज 9 गते देखि 11 गते सम्म जानकी गाउँपालिका क्षेत्रमा बाढीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिका वासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपडा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
1: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जडानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095-43893।
0: अत्यन्त जरुरी सूचना मिति 2083 साल असोज 9 गते से 11 गते सम्म जानकी गाउँपालिका के क्षेत्रमा बाढीकै जोखिम रहलक हुइलक महर्से सबको गाउँपालिका वासी हार्दिक अर्जी गरती। आपन खाद्यान्न सामग्री, महत्वपूर्ण कागजात, नगद तथा जिन्सी सामान, लत्ता कपडा, दवाई लगायतके अत्यावश्यक सामान सुरक्षित ठाउँमा नधर्बी। घर वा आन्दर पान्दरके अवस्था जोखिमपूर्ण हुइसक्ना हुइलक महर्से आवश्यक सतर्कता अप्नाकन सुरक्षित ठाउँमा बैठक लागि अनुरोध गरती। सम्भावित बाढीके जोखिम हुन मध्यनजर गर्दै समयमा सुरक्षित रही, सतर्क रही ओ एक और जान हुन सहयोग गरी। जानकी गाउँपालिका गाउँ कार्यपालिकाके कार्यालय दुर्गौली कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
1: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
2: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98-11-67-38-87।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।

0: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347। चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 9850809700।
3: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ।

0: ट्रिनिटी स्कूल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक। आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: दिएको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
0: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
2: सूचना सूचना सूचना जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढी, डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
3: टिकापुर नगरपालिका
2: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी, खोला, नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता, राष्ट्रिय परिचय पत्र, लाल पूर्जा, नगद, औषधि, मोबाइल, रेडियो, टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढ़ेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
3: टिकापुर नगरपालिकाबाट
2: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौ, सुरक्षित रहौ। अनुरोधक, संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
3: टिकापुर नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
4: हेलो बहिनी, कता हो तिमीलाई? थाहा छ कि नै सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्चे 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
0: मैले त एक पेटी चाउचाउ रु 600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
0: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22।

भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै फारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नेपाल गंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
9: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
8: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
9: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
10: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
8: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
11: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
12: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
9: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।
13: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
14: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
15: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
14: महिनाको महिनावारी गडबडीको समस्या
15: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
14: पेट सम्बन्धी सम्पूर्ण समस्या
15: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
14: ईसीजी सेवा
15: डिजिटल एक्सरे सेवा
14: र प्रयोगशाला ल्याब सेवा
15: फोन नम्बर 9844273359 र 9848423159 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95। लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।
2: चियाको होटल खोलौला यस्तै टिकापुर।
1: लक्की ट्रेडर्स टिकापुरमा NTC र NCL को सिम कार्ड, ई सिम पाइनुका साथै फोटो कपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल MDS प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर FM नजिकै, नेपाल टेलिकम जाने बाटोमा। सञ्चालक खगेन्द्र चौधरी। सम्पर्क नम्बर 98 68 55 10 00।
4: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
5: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। सञ्चालक छतराज उपाध्याय। सम्पर्क नम्बर 98 66 27 27 99।

0: काजल छै उडने चरी दिनरात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
1: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
0: एकडाली बाजगुराउँसको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार जदोगर्या कार्यक्रम देउडा चौतारी सुनिकन बसेका सबै घर देशका परदेशका सबै साथीकन आज पनि तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले छिक्कै टाढाबाट लेखी पठाएका तिनी देउडा गीत तमामा जमिलाइकन हरेक हप्ताका आइतबारका जसरी यासमा हामी आइसकेका छौं। पल्तिरबाटी छन् प्राविधिक साथ्या रत्नाजी भने सिगरी ओल्तिरबाटी छु म तमरी सधैँकी दुःख सुख गी साथ्या भाग्यको हो र अहिले तिमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनसँग जोडिएको र कुराकानी गर्ने कार्यक्रम पनि हो। तमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्दा छौ जिक्री साथ भन्ना छन् कार्यक्रम देउडा चौतारी सुन्न आछौ आफ्नै भाषा आफ्नै संस्कृतिको खुबै निको लाग्दो छ। तमीले कार्यक्रम चलाएको र वाचन गरेको खुबै हामी कि मन पर्दो छ। समयले भ्याएसम्म सुन्दा पनि छु भने जिक्री साथ भन्ना छन् र www.tikapurfm.org मार्फत देश विदेश पनि तमी सुन्न सक्दा छौ जिक्री साथ सुन्न पनि छन्। अब 3 बजी गएदेखि दिउँसो पखाको टाइम छ। अब कोही साथी भने घरै होला, कोही साथी भने बना होला, कोही साथी भने अब गाउँघरतिर हेर्ने हो भनेपछि लेकौला पनि गएका होला, कोही साथी भने अब आजभोलि कामको चटारो पनि छ देखा, धान काट्ने सिजन छ, धान चुट्ने सिजन छ, अब धान काट्ने मडाई गर्ने ठाउँ पनि अब झिक्कै साथी व्यस्त पनि होला, अब आजभोलि क्या गर्ने देखा, 2-3 दिन भयो पानी आएको आएछ, नापै असर पनि गरेको छ, कामलाई पनि नाप घाटा दिएको छ र अब धानलाई धानमा पनि नाप असर गरेको भन्ने अब मलाई लाग्दो छ देखि। अब जे भए पनि जसो भए पनि यसै हो। अब आज पनि घाम लागेको छ, अब बिहान त नाप नाप पानी आएको छ टिकापुर हेर्ने हो भनेपछि, अहिले भने घाम लागेको छ, अब पछि भने के हुने हो त्यो चाहिँ हामीलाई थाहा छैन देखि। तपाईँलाई गाउँघर पनि के छ कसो छ, अब जसो जे भए पनि देखि सुरक्षित रहे, अब यसै हो तिमी कहीँ खोला किनारा कहीँ छ भनेपछि नापै आफ्नो सुरक्षा पनि गरे, आफ्ना बच्चाको पनि सुरक्षा गरे, आफ्ना परिवारको पनि गरे। अब हाम्रो यो ज्यान छ र अब हामी छौँ र सबै छ देखि, धन सम्पत्ति छ सबै छ, यदि हामी नै छैन भनेपछि अब ती हामीसँग भएका सबै कामको क्या अर्थ देखि। तमी सबै सबै साथ गर्न गली गली छ यो बेलामा आफू बाँचे र आफ्ना परिवारको पनि हेरचाह गरे भन्न आछौ। र आज भने हामी अब यी कुरा छँदैछन् देखा झिकै टाढाबाटी हाम्रा फेसबुकमा पनि झिकै साथीहरूले देउडा गीत लेखी पठाएका छन्। तपाईँलाई देउडा गीत हामी पालै पालो पढ्ने हौ र यहाँबाटी पनि तपाईँलाई खुबै राम्रा देउडा गीत हामी तमरामा आज हामी पस्किने हौ। अब ती कुरा छँदैछन्, अब आज भने हामी कार्यक्रम देउडा चौतारीका शुरूमा राख्दा भ्यौं यो खुबै राम्रो देउडा गीत, त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत तमरामा आज हामी लैकन आउनेऊ। अब तमी साथी सुनेका छौ भनेपछि देखे काहीँ गोरु गोठाला काहीँ गएका छौ भनेपछि आज छुट्टीको दिन पनि छिकै साथी काममा पनि बिजी होला, कोही भने आफ्ना व्यापार बिजनेसतिर पनि अब दोकान अब जहाँ पनि तमी बिजी छौ भनेपछि हामीलाई सुनेका छौ कार्यक्रम देउडा चौतारी पनि तपाईँ कि निको लाग्दो छ, तपाईँ गाउन निको लाग्दो छ, आफ्नो भाषा आफ्नो संस्कृतिलाई मन पर्दो छ भने तमी आउन सक्ने हो र देउडा गीत पनि गाउन सक्ने हो। तमीसँग हामी निका निका कुराकानी गरौली 0915 61 255 लाइन हामी आज भन्ने कार्यक्रम देउडा चौतारीका शुरूमा राख्थ्यौँ यो खुबै राम्रो देउडा गीत, त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत तमरामा जमिलाइकन आउने हौ। तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्न जन भुल्या

हजुर, एकै राम्रा देउडा गीतबाटी हामीले कार्यक्रम देउडा चौतारीका देला उगाडि सकेका छौं। पहिला तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाओ। झिकै साथ यहाँ सुना छन्, सुझाव सल्लाह दिँदा छन्। आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाजसँग जोडिएको कार्यक्रम खुबै मन पर्दो छ। यसरी कार्यक्रम सुन्न पाउँदा र सामुदायिक रेडियो टिकापुर एफएमबाट यसरी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि कार्यक्रम आउँदो हामी सुन्दा छौँ, खुबै निको लाग्दो छ। यसरी आफ्नो भाषा, आफ्नो संस्कृतिलाई यसरी जगेर्ना गरेको हामीले कार्यक्रम सुनिरहँदा खुबै निको लाग्दो छ। सधैँभरि यसरी कार्यक्रम चलाउँदै रहे तम्रो स्वर पनि खुबै निको लाग्दो छ, वाचन गरेको पनि खुबै निको लाग्दो छ भन्ने निकै साथ्या सुझाव सल्लाह पनि दिँदा छन्, खुसी लाग्दो छ। साथ्याउ तम्रा यही सुझाव सल्लाहले त हामी कार्यक्रम देउडा चौतारी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि तम्रा माझमी हामी लैकन आउँदा छौं। पल्त्रबाटी साथ्या कि साथ दिएकी छन्, पल्त्रबाटी छन् साथ्या रत्नाजी भने उल्टेरबाटी छौं म तम्री सदाईकी दुःख सुख कि साथ्या भागेको झिकै साथ्या अब पर्खाइमा पनि हुन्न देखा सुन्दा छन्। हाम्रा गीत भाग्यजी कैतक पढ्नेमै भनी झिकै साथ्या पर्खाइमा पनि हुन्न, अब हामी रागी त पालैलाई पढ्ने छौँ, सबै साथी सुनिकन साथ दिने भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौँ। आज पनि हाम्रा फेसबुकमा पहिलेका साथीले लेखी पठाएका छन्, सधैँ सम्झिने मान्छे आफू टाढा भए पनि देखे परदेश भए पनि आफ्ना घर देशको, आफ्नो गाउँको, आफ्नो ठाउँको, आफ्नो रीतिरिवाजको खुबै माया गर्ने मान्छे, देउडा संस्कृतिलाई जगाउनु पर्दो छ, जगाइराख्नु पर्दो छ भने सधैँ आवाज उठाउने मान्छे सधैँ हामी कि सम्झदा छन्। नाच पनि हाम्रा फेसबुक कमेन्टमा देउडा गीत लेखी पठाएका छन्। नमस्ते बैना, म खेमराज खण्डका ठेगाना अछाम जिल्लाको साँफे बगर नगरपालिका वडा नम्बर 11 देवीस्थान डाँडा गाउँ हाल भारतको मुम्बई बाटी यासमा मैले देउडा गीत लेखी पठाएको छु। आफू अर्काका देश भए पनि देखे किनकि आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो रीतिरिवाजको खुबै निको लाग्दो रहेछ, खुबै मन पर्दो बहिनी अर्काका दिशो भएपछि त झन् आफ्नो गाउँ ठाउँको खुबै याद आउँदो, आफ्नो भाषा, आफ्नो संस्कृतिको खुबै याद आउँदो। आज पनि मैले गीत लेखी पठाएको छु, जसरी हुन्छ वाचन गरिदिनु होला हा भन्नु भनेका छन्। अवश्य पनि दाजु, हामी कि सधैँ सम्झिने मान्छे, आफूदेखि अर्काका दिशो भए पनि म काममा भए पनि कार्यक्रम सुन्दो छु समयले भ्याएसम्म भनी हामी के भन्दा छन्, यति माया गर्दा छ, यति साथ सपोर्ट दिँदा छ र हामी तम्रामा आजमी छौँ, खुबै खुसी पनि लाग्दो छ। आफू पढाइदेश भए पनि आफ्नो गाउँ, आफ्नो ठाउँको माया माने देउडा गीत लेखी पठाउँदा छ, खुबै निको लाग्दो छ। अब उनका गीत यस्ता छन्। लामो छ हुला कि बाटो लामै लहुर्याउने, लामो छ हुला कि बाटो लामै लहुर्याउने, दिनुन्ना कि मैना हुन्ना मलाई बहुर्याउने, दिनुन्ना कि मैना हुन्ना मलाई बहुर्याउने, वारी पारी जोरा जोरी पर्भा र मता गाउँ, वारी पारी जोरा जोरी पर्भा र मता गाउँ, मान्दो छु बाजाको माया मानेर कता जाउँ, मान्दो छु बाजाको माया मानेर कता जाउँ, पञ्च देवल विनायक राम्रो अछामको साँफ्या, पञ्च देवल विनायक राम्रो अछामको साँफ्या, मलाई पनि उडाई लैजा हिउँचुल्लीका डाफ्या, मलाई पनि उडाई लैजा हिउँचुल्लीका डाफ्या, ठाँटिका र ल्याइका बड सामा तडा छाया, ठाँटिका र ल्याइका बड सामा तया तडा छाया, यसै रहिजाऊ बाली भैंस, यसै रहिजाऊ माया, यसै रहिजाऊ बाली भैंस, यसै रहिजाऊ माया, बढीका बासका ठाना कुराउनीका केला, बढीका बासका ठाना कुराउनीका केला, मग लाउँदो बसिरहला खाना खाने बेला, मग लाउँदो बसिरहला खाना खाने बेला, काला लेक पल्लीतिर पुगपाया मोरको, काला लेक पल्लीतिर पुगपाया मोरको, काइचरी बासी जापन सुहाका सुरको, काइचरी बासी चापन सुहाका सुरको, रुदै जुम्ली जुम्ला बाइग अछाम नुन्दिया, रुदै जुम्ली जुम्ला बाइग अछाम नुन्दिया, सुहा तलाई काइमिल्ने नै मजसो गुन्दिने, सुहा तलाई काइमिल्ने नै मजसो गुन्दिने। यसै गीत मार्फत मलाई खेमराज खड्का भनिकन राउने नराउने सबै सबै साथीलाई घरदेशका परदेशका सबै सबै दाजुभाइ आफन्त इष्टमित्र सबै सबै साथीलाई र कार्यक्रम देउडा चौतारी सामुदायिक रेडियो टिकापुर एफएमबाटी सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, पलावली छ र आजलाई छुट्टी जाउँ बहिना हा भन्नु भनेका छन्। नबसे पनि तमीकन झिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारीमा जनफुल्या। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन्, उपन हाम्रा सधैँका साथी सधैँ कार्यक्रम देउडा
चौतारीलाई सधैं सम्झिने मान्छे आफू जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई सधैँ जगेर्ना गर्ने मान्छे बनाउँथे क्या सधैँ सम्झिँदा छन् हाम्रा नियमित साथी पनि हुन् कार्यक्रम देउडा चौतारीका सर्वप्रथम कार्यक्रम संचालिका ज्यू रेडियो टिकापुरका मौकबिला प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार म नियमित श्रोता चन्द्रपुर चन्द्रमा बुढाकोट वासी आफन्तजन मेरो घर परिवार र सम्पूर्ण असमवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आजपन यो बुढाकोटको अनन्त मेलाको सम्झनामा देउडा गीत लेखी पठाएको छु जसरी हुन्छ पढिदिया हाह जोर भन्ने भनेका छन् अवश्य पनि सधैँ सम्झिने मान्छे अब तिनका गाउँ अनन्त मेला पनि लाग्दो रहेछ देखा त्यही भएर आज उनले आफ्नै गाउँको मेला सम्बन्धी आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको तिनै मेला सम्बन्धी आज खुबै राम्रा देउडा गीत लेखी पठाएका छन् तमिकालाई झिक्कै झिक्कै धन्यवाद छ उनका गीत यसा छन् आउँदैछ अनन्त पुनि देउता पुजै गाउँको आउँदैछ अनन्त पुनि देउता पुजै गाउँको दाइना भय खापर देउता पर्थाना छनाउको दाइना भय खापर देउता पर्थाना छनाउको अनन्त्याको मेला हुन्छ मेरा बुढाकोट अनन्त्याको मेला हुन्छ मेरा बुढाकोट पैठ आउन्ना पर्गला आउन्ना सम्झी मर्मचोट पैठाउन्ना पर्गला आउन्ना सम्झी मर्मचोट धमीको धम्यौलो हुन्छ खापर माण्डव चौर धामीको धम्यौलो हुन्छ खापर माण्डव चौर रक्षा गरे खापर देउता मधेस काठौर रक्षा गरे खापर देउता मधेस काठौर इष्ट मित्र अनन्त्यामा रामेण आइजान्ना इष्ट मित्र अनन्त्यामा रामेण आइजान्ना बुढाकोटका सस्ता काँक्रा धोमेटाई खाइजान्ना बुढाकोटका सस्ता काँक्रा धोमेटाई खाइजान्ना अनन्त्याकी हर्या काँक्रा कैदिन खुवाइछ अनन्त्याका हर्या काँक्रा कैदिन खुवाइछ अब मेरा जन्मथा त कैलकी जोआइछ अब मेरा जन्मथा त कैलकी जोआइछ कठैदैन सम्झना कि मरू भनेका छन् अवश्य पन यिनै गीत मार्फत मलाई चन्द्र कुँवर चन्द्रमा भनिकन चिन्ने नचिन्ने सबै सबै साथीहरूलाई झिक्कै झिक्कै माया छ सम्झना छ अब हाम्रा बुढाकोटमा अनन्त मेला पनि हुँदैछ सबै सबै दाजुभाइ दिदी बहिनी सबै सबै इष्टमित्र कि झिक्कै झिक्कै माया छ र बुढाकोट अनन्त मेलाको रामेण पनि आइजाए सबै सबै साथी गली गली छ हा भनेका छन् अवश्य पन तमिकन झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुँवर चन्द्रमाजी आगामी दिनमा पनि यसै देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारीमा जनभुल्या अहिले तपाईँ सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको झिकै साथी माया पनि गर्दा छन् आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना पनि गर्दा छन् हो साथी हामीले गर्नुपर्नु पर्यो क्या हामीले आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज जहाँ गए पनि भुल्नु हुँदैन हामी यही देशी भए पनि अर्काका देश भए पनि हामीले आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज हामीले बचाइ राख्नु पर्दो छ किनभने हामीले नबचाएपछि कसले बचाउने हो त क्या हामीले नै गाउन छोड्यौं हामीले नै बोल्न छोड्यौं हामीले नै आफ्नो संस्कृतिलाई हेला गर्यौं भनेपछि कसले गरिदिने हामीले गरिराखे हामीले सिकिराखे अब हाम्रा पछिका आउने पुस्ताले गर्ने हुन् हाम्रा पछिका आउने पिढीले गर्ने हुन् यदि हामीले नै गाउन छोड्यौं हामीले नै बोल्न छाड्यौं भनेपछि हाम्रा पछिका आउने पुस्ताले कहाँबाट थाहा पाउने हुन् त्यही भएर तिमी सबै सबै साथ्या गर्न गली गरी छ तिमी जहाँ छौ तिमी विदेश छौ इन्डिया छौ तिमी जहाँ छौ जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृतिलाई जनभुल्य जगेर्ना गरिराख्या भन्दछौ तिमी सबै सबै साथ्या गर्न गली गरी छ त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् उनले पनि पठाएका छन् नमस्कार बहिना क्या छ निकी छौ क्या म जानकी गाउँपालिका साथ कैलाली मोतीनगर हाल अधेरी महाराष्ट्र मुम्बई बाटी मैले गीत लेखी पठाएको छु तिहार सम्बन्धी जसरी हुन्छ वाचन गरिदिनु होला हा मेरो नाम भूपेन्द्र कुमार बाबली भनेका छन् अवश्य पनि हाम्रा भूपेन्द्र कुमार बाबली दाई पनि आफ्नो देउडा गीत संगीत आफ्नो भाषा आफ्नो संस्कृतिलाई झिकै माया गर्ने मान्छे हुनुहुन्थ्यो क्या उनले लेखेका छन् उनका गीत यस्ता छन् राइसल्ला धोपीका दौरा बल्ला धमस्कार राइसल्ला धोपीका दौरा बल्ला धमस्कार सर्वप्रथम श्रोता बहिनी मेरो नमस्कार सर्वप्रथम श्रोता बहिनी मेरो नमस्कार लेखका निगाली टुसा उत्तिसका खामा नेकका निगाली टुसा उत्तिसका खामा तिम्रो यो लड्याको छोरो सम्झिरहन्छ आमा तिम्रो यो लड्याको छोरो सम्झिरहन्छु आमा बाजुरा मार्तली राम्रो अछाम राम्रो साफ्या बाजुरा मार्तली राम्रो अछाम राम्रो साफ्या बहिनी ठाउँ पुर्याइदेपन हिउँचुलीका डाँफे

देशका परदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै भलावली छ। आजलाई छुट्टी जाउँ खा भनेका छन् तमिका नजिक्कै झिक्कै धन्यवाद छ। आगामी दिनमा पनि यसै यसै ढ्यौडा गीत लेखी पठाउन जनभुल्या। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz बाटी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी। अब भने पहिलोबाटी साथी भन्ने छन् बागेजी खुबै राम्रो देउडा गीत राख्नु पर्यो, त्यहाँपछि भने फेरि आउली भन्ने छन् तमरा माझमी। यो खुबै राम्रो देउडा गीत राख्यौं, त्यहाँपछि भने हामी फेरि आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुनाइरह्या।

साप्ताहिक रेडियो टीकापुर एफएम 101 MHz बाट हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम डेउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो। दिउँसो भएको टाइम छ देखि अब अहिले भने कोही साथी घरै बसेका होला, कोही साथी भने अब वनतिर पनि गएका होला, कोही साथी भने नास्ता पनि खान लागेका होला, र कोही साथी भने अब आफ्ना व्यापार बिजनेसतिर पनि बिजी होला, र कोही साथी भने अब गाउँ गएर हेर्ने भने आज भोलि कामको चटाहरू पनि झिक्कै छ होला, देखि कामकाजमा पनि बिजी होला। अब यस्तै छ, तपाईँ जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी कि सुनिकन कार्यक्रम डेउडा चौतारीलाई सुनिकन साथ दिने भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौं, र फेरि पनि तपाईँले लेखी पठाएका तिनै डेउडा गीत पढ्ने पालो भएको छ। फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन्, सधैँ सम्झिने मान्छे कार्यक्रम डेउडा चौतारीलाई सधैँ गीत लेखी पठाउने मान्छे उपनरहेका छन् हाम्रा। सर्वप्रथम कार्यक्रम सञ्चालिकाज्यू र रेडियो टिकापुरका माउ कविला, क्या छ कसा छौ निकै छौ क्या भन्न भनेका छन्। अवश्य पनि हामी निकै छौ। मेरो नाम कमल प्रसाद जोशी, साफे बगर नगरपालिका 10 घुंगुरकोट कमस्थान घर भई हाल बिरानो मुलुक भारत सुरत बाटी मैले आश्वन गीत लेखी पठाएको छु। जसरी हुन्छ वाचन गरिदिनु होला हा भन्न भनेका छन्। अवश्य पनि सधैँ सम्झिने मान्छे कार्यक्रम डेउडा चौतारीमा सधैँ डेउडा गीत लेखी पठाउने मान्छे। आज पनि लगातार हाम्रो देश नेपालमा परिरहेको पानी हिम पहिरो बाढ़ी डुबान आदिकै विषयमा केही डेउडा गीत लेखाएको छु, वाचन गरिदिनु होला भन्न भनेका छन्। अवश्य पनि हिम पहिरोको वास्तविक रहस्य खोल्नलाई, हिम पहिरोको वास्तविकता रहस्य खोल्नलाई प्रधानमन्त्री बालिन गए, युएनमा बोल्नलाई प्रधानमन्त्री बालिन गए, युएनमा बोल्नलाई के को पापो वर्षै वर्ष यो विपत्ति पढ्नु, क्याको पापो वर्षै वर्ष यो विपत्ति पढ्नु, किन बनाई पापी दैव अकालमै मर्नु, किन बनाई पापी दैव अकालमै मर्नु, महिना कसा दिन कसा वर्ष कसा कसा, महिना कसा दिन कसा वर्ष कसा कसा, सबै कि त्यार तिब्यार आयो नेपाली कि दशा, सबै कि त्यार तिब्यार आयो नेपाली कि दशा, घटना घट्याको घटे एउटा न एउटा, घटना घट्याको घटे एउटा न एउटा, कहाँ गया भगवान 33 कोटी देउता, कहाँ गया भगवान 33 कोटी देउता, विपत्ति परेका बेला कोही त देव साथ, विपत्ति पड़ेका बेला कोही त देव साथ, कहाँ गया कुलदेवता पशुपतिनाथ, कहाँ गया कुलदेवता पशुपतिनाथ, हाँसी खुसी बसेका छन् सुखका साल हुने, हाँसी खुसी बसेका छन् सुखका साल हुने, त्यही पानी अमृत हुने त्यही पानी काल हुने, त्यही पानी अमृत हुने त्यही पानी काल हुने, सत्य बोल्छौ मेहनत गर्छौ कैको क्या मारे हुँ, सत्य बोल्छौ मेहनत गर्छौ कैको क्या मारे हुँ, दिन प्रतिदिन पीड़ा पाउनु क्या जो निहारे हुँ, दिन प्रतिदिन पीड़ा पाउनु क्या जो निहारे हुँ। यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ। यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम बाटी कार्यक्रम डेउडा चौतारी सुनिकन बसेका सबै सबै घर देशका परदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ। र अब दशैं दीपावली पनि नजिकै नजिकै आइगयो क्या, सबै सबै साथीकी घर देशका दाजुभाइ आफन्तजन इष्टमित्रकी झिक्कै झिक्कै शुभकामना छ। र आजलाई छुट्टी जाउँ, पछिल्ला आइतबार फेरि भेटुली हा नमस्कार छुट्टी जाउँ भनेर भनेका छन्। अवश्य पनि सधैँ हामी कि सम्झने मान्छे आफ्नो भाषा आफ्नो संस्कृतिलाई सधैँ हामीले जगेन्दा गर्नु पर्दो छ, सधैँ सम्झिनु पर्दो छ भनिकन सधैँ गीत लेखी पठाउने मान्छे हुन् उपन हाम्रा, सधैँ सम्झिँदा छन्। झिक्कै झिक्कै धन्यवाद छ हाम्रा कमल प्रसाद जोशीजी कि आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनाफुल्या। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम बाटी, हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम डेउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो। सधैँ तपाईँ आज निहाउँदा छौं देखे आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज ल्याइकन। फेरि पनि हाम्रा अर्का साथीले लेखी पठाएका छन् उप हामीलाई सधैँ सम्झिने मान्छे, नमस्कार बैना क्या छ निकी छौ क्या, तपाईँ हाल खबर क्या छ, सामुदायिक रेडियो टिकापुर एफएमको हाल खबर क्या छ भनेर भनेका छन्। हामी पनि निकै छौं, तपाईँ माया ममताले सधैँ आरामै छौं बाँचेकै छौं भन्दा छौं देखा। ठेगाना सुन्दर सुदूरपश्चिम अछाम जिल्ला
मेलले गाउँपालिका गाँजी गाउँ घर भइहाल मुम्बईदेखि आश्वन मैले जानी नजानी भए पनि दुई चार गीत लेखी पठाएको छु, जसरी हुन्छ वाचन गरिदिनु होला हा भनेर भनेका छन्। अवश्य पनि देउडा गीतमा सधैँ कलम चलाइरहने मान्छे सधैँ आफ्नो भाषा आफ्नो संस्कृतिलाई सधैँ जगेर्ना गर्नु पर्दछ भनिकन आफू अर्खाका दिशो भए पनि सधैँ माया गर्ने मान्छे कार्यक्रम देउडा चौतारीमा सधैँ देउडा गीत लेखी पठाउने मान्छे हुन् हाम्रा टंक महर्जी। सधैँ सम्झिँदा छन्, खुसी लाग्दो छ उनका गीत यस्ता छन्। दुखी छन् नछामी जनता गरीब जनता सारा, दुखी छन् नछामी जनता गरीब जनता सारा, जति नेता भयापन अझ उसै पारा, जति नेता आयापन अझ उसै पारा, हिमालय कस्तुरी झट्का पाटन अमुरका, हिमालय कस्तुरी झल्का पाटन अमुरका, रनका जाँदा कानभित्र देश्रोरी चोरका, रनका जाँदा कानभित्र दिस्तो रिचोरका, दुःख मान्दा दाजु भाइना म सत्य बोल्याले, दुःख मान्दा दाजु भाइना म सत्य बोल्याले, मेरो जिल्ला गरी भयो तम्जसाई छोल्याले, मेरो जिल्ला गरी भयो तम्जसाई छोल्याले, सबैको विरोधी मै हुँ म कि कैको डर छ, सबैको विरोधी मै हुँ म कि कैको डर छ, तीस वर्षको हिसाब किताब बालेन सरकार गर्छ, तीस वर्षको हिसाब किताब बालेन सरकार गर्छ, खोडा भाडा धनी खाँदा सरकार छैन कर, कोठा भाडा धनी खाँदा सरकार छैन कोठा, सुकुम्बासी बस्ती बस्ती भित्र आर्तलाको खर्च, सुकुम्बासी बस्ती भित्र आर्तलाको खर्च। यिनै गीत मार्फत मलाई टंक महर देउडा पारखी भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ, सम्झना छ र आजलाई छुट्टी जाऊ बहिना, पछिल्ला आइतबार फेरि भेटुली भनेर भनेका छन्। अवश्य पनि तमिकन झिक्कै झिक्कै धन्यवाद छ, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जान भुल्या। अहिले तमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज पार्टी, हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको र कार्यक्रम पनि हो। झिकै साथी माया पनि मान्दा छन् सम्झिँदा छन्, खुबै निको लाग्दो छ धेका तमी साथ सपोर्ट दिँदा छौ कार्यक्रम देउडा चौतारीलाई मन पराइदिँदा छौ, अर्खाका दिश भए पनि सधैँ देउडा गीत संगीत लेखी पठाउँदा छ, खुबै निको लाग्दो छ। तमी हाम्रा माझमी छ र तम्रा माझमी हामी छु देखा सबै सबै सबै साथीकन गली गली छ, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज जहाँ गए पनि जनभुल्य आफ्ना देउडा गीत संगीत आफ्नो चालचलनलाई नभुल्या र जगेर्ना गरिराख्यो भने तमी सबै सबै साथीकन झिक्कै झिक्कै गली गली हद्दै आज भने तमीसँग तिनै नयाँ पुराना देउडा गीत राख्ने मन हुँदाहुँदै तमीले लेखी पठाएका तिनै देउडा गीत तम्रा माझमी वाचन गर्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिग भाग्यजी भनी हाम्रो पैत्रवाडी साथीले हात हल्लाइसकेकी छन्। अब के गर्ने देख्या यसै यसै कुराकानी गर्ने मन अब छियो, तिनै पुराना नयाँ देउडा भाका राख्ने मन छियो, अब हामीले पनि जानै पर्ने हुन्छ, केही छैन पछिल्लो आइतबार आउली तमीले यसरी साथ सपोर्ट दिइराखेपछि हामी तम्रा माझमी हरेक हप्ताको आइतबार सधैँ आउन आँछु र तमी सबै सबै साथ्या गर्न पनि गली गली छ। अहिलेसम्म सुनिकन साथ दिए तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ, विशेष गरी जति टाढा बाटी भए पनि कार्यक्रम देउडा चौतारीलाई सम्झिकन देउडा गीत लेखी पठाउँदा छौ तमी सबै सबै साथ्याकन झिक्कै झिक्कै धन्यवाद छ र विशेष गरी इन्टरनेट बाटी पनि सुन्दा छन् भन्दा छन् कार्यक्रम सुन्दा छौ खुबै निको लाग्दो छ, अर्खाका दिश भए पनि सुझाव सल्लाह दिँदा छन् खुबै निको लाग्दो छ। www.tikapurfm.org मार्फत देश विदेश पनि सुनिसाथ दिने तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ र अझ पनि तमीले लेखी पठाएका तिनै देउडा गीत तम्रा माझमी पछिल्लो आइतबार लेखन आउनेछु भन्दै अहिलेसम्म मेरो आवाज तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने पत्रवाटीकी साथी हाम्रो रत्नाजीकी पनि झिक्कै झिक्कै धन्यवाद छ। यो खुबै राम्रो देउडा गीत तम्रा माझमी छाडी तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि देखे अब अहिले नाप्पै पानी आउँदो छ, आफ्नो स्वास्थ्यको ख्याल गरे र आफ्ना परिवार आफ्नो घर परिवार सबैको ख्याल गरे भन्दो छु र यो खुबै राम्रो देउडा गीत तम्रा माझमी छाडी आज भने कार्यक्रम देउडा चौतारीका यही बसैबाटी म भाग्य कोर्पन छुट्टी भाइ जाँदो भ्या नमस्कार भला भली।

0: सूचना सूचना सूचना जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढी डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
1: टिकापुर नगरपालिका
0: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी खोला नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती सुत्केरी बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता राष्ट्रिय परिचय पत्र लाल पूर्जा नगद औषधि मोबाइल रेडियो टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
1: टिकापुर नगरपालिकाबाट
0: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौ, सुरक्षित रहौ। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
1: टिकापुर नगरपालिका द्वारा जनहितमा जारी सन्देश।
2: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
4: पढाइ छुट्यो, साथी छुटे, सबै छुटे।

0: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848518828।
8: कामदार आवश्यकता सम्बन्धी सूचना।
9: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
8: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
11: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
10: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
11: महिनाको महिनावारी गडबडीको समस्या,
10: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
11: पेट सम्बन्धी सम्पूर्ण समस्या,
10: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
11: ईसीजी सेवा,
10: डिजिटल एक्सरे सेवा
11: र प्रयोगशाला ल्याब सेवा।
10: फोन नम्बर 9844827359 र 9848423159। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
12: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
13: यो ओसीएमसी भनेको के आयो फेरि?
14: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
13: ओसीएमसीले के सहयोग गर्छ त?
14: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
15: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सूचना सूचना सूचना जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढ़ी डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
2: टिकापुर नगरपालिका
1: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी खोला नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती सुत्केरी बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता राष्ट्रिय परिचय पत्र लाल पूर्जा नगद औषधि मोबाइल रेडियो टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढ़ेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
2: टिकापुर नगरपालिकाबाट
1: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौ, सुरक्षित रहौ। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
2: टिकापुर नगरपालिका द्वारा जनहितमा जारी सन्देश। के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टीकापुर 2, राजीपुर कैलाली।
1: टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका, वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
5: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टीकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: हैप्पी ब्यूटी एंड कॉस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कॉस्मेटिक सामग्री पाइनु का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
2: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 98482।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाइवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98 4 84 48 673 र 98 14 68 02 04।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: अत्यन्त जरुरी सूचना। मिति 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म जानकी गाउँपालिका क्षेत्रमा बाढ़ीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिकावासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, दुर्गौली, कैलाली।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार घिरामा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ तयार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
5: हो र,
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
7: ला, फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848578828।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728।
3: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98481569764।
5: चर्पी भर्गिल का करना हो का?
6: चर्पी भर्ल सेपे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे।
5: फोन नम्बर कटा हो त?
6: ली डायल करी 97620203000।
5: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
7: हजुर हो।
5: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
6: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहना सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 हो 98656920026।

0: दाजु विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्थ्यो बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98 66 27 27 99।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी,
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 98 48 57 18 28।
8: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर कैलाली।

0: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 00 08 र 9825 63 77 72।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868 14 799, 9824 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 68 25।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाईसराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैँ झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।

0: खानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा त्रेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट कमजोर बन्दै न्यूनचापीय प्रणाली कमजोर हुँदा वर्षा हुने क्रम पनि रोकिँदै बाढीजन्य जोखिमबाट बस्न पूर्व सूचनाले धेरै सहज बनाएको पूर्व सूचना समितिका संयोजक सुशीला बस्नेतको भनाई। दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा। बाजुरा अछाम जोड्ने सड़क भाँसियो। ठूला सवारी साधनलाई उच्च जोखिम। महाकाली नदीमा पानीको बहाव बढ़्यो। आवागमन प्रभावित र हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका एकको मृत्यु। 9 जना सम्पर्कविहीन। खोज खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम बने टर्दै गएको छ। अत्तरिया स्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बंगालको खाड़ीमा विकसित निम्नचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ। यही असोज 9 गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो जोखिम बने टर्दै गएको छ। कार्यालय प्रमुख इन्जिनियर संजय कुमार शाहले आज दिउँसोदेखि न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएकाले धेरै जोखिम नरहे पनि सतर्क रहनुपर्ने अवस्था भने कायमै रहेको बताउनुभयो। आज राति पश्चिम नेपालमा हिमाली पहाड़ी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। तर लगातार वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाड़ीबाट आएको न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने कम रहेको र आजको भन्दा भोलि र भोलिको भन्दा पर्सि मौसम सफा हुँदै जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
1: बुधबार रातिदेखि परेको वर्षा बिस्तारै क्रमशः सुधार हुँदै जानेछ र पश्चिमी भागकै कुरा गर्नु पर्दाखेरि पनि आज साँझ रातिलाई अलिकति बादल रहने र केही ठाउँमा चाहिँ मध्यमसम्म वर्षा हुने सम्भावना छ। तर त्यस्तो लगातारको झरी भन्दा नि केही बेर पर्ने पानीको सम्भावना भने रहन्छ। पर्ने रोकिने खालको मौसम हुन्छ भने अनि भोलिबाट चाहिँ बिस्तारै क्रमशः मौसम सुधार नै हुने सम्भावना रहन्छ। भोलिको लागि पहाड़ी भूभागमा मध्यमसम्म पानी आउने सम्भावना छ भने पश्चिमको लागि तराईका भूभागका पनि थोरै स्थानमा चाहिँ मध्यमसम्म वर्षा हुने सम्भावना तर हिजो अस्तिको जस्तो लगातारको झरी भन्दा पनि केही बेर पर्ने पानीको सम्भावना छ। जुन यो बंगालको खाडीमा विकसित हुँदै भारत भएर नेपालको दक्षिण भूभाग नजिकै आइपुगेको थियो त्यो प्रणाली चाहिँ अहिले बिस्तारै कमजोर भइसकेको छ र आजभन्दा भोलि अझ कमजोर हुने र वर्षाको सम्भावनाहरू चाहिँ अब कम नै हुने हुन्छ प्रणाली नै कमजोर भइसकेपछि। तर यद्यपि अब यस्तो भन्दै गर्दाखेरि हामी अझै पनि मनसुनमा छौँ तर छोटो समयको लागि केही बेर चाहिँ मध्यमसम्म पानी आउने सम्भावना नै हिमाल र पहाड़ी भूभागको लागि भने भोलि र पर्सिको लागि पनि देखिन्छ। तर हिजो अस्तिको भन्दा चाहिँ कमै छ। मौसममा सुधारै हुने जस्तो सम्भावना चाहिँ छ।
0: लगातारको वर्षापछि देशभरका नदीहरूमा पानीको बाब बढ़ेको छ। यति बेला पहिलेको सामान्य अवस्था भन्दा सबै नदीहरूमा पानीको बाब बढ़ेको देखिन्छ। पानीको बाब बढ़दा कोशी नारायण नदीले भने धनजनको क्षति बढ़ी गरेको छ। लगातारको वर्षा कारण कर्णाली नदीमा पनि पानीको बाब बढ़ेको छ। कर्णाली नदीमा पानीको सतह 8 मिटर 5-7 सेन्टिमिटर पुगेको छ। कर्णाली चिसापानीमा कर्णाली नदीको पानीको सतह 10 मिटर पुग्नुलाई चेतावनी तह र 10 मिटर 80 सेन्टिमिटर पुग्नुलाई खतरा तह मानिन्छ। टीकापुरका बाढीजन्य जोखिममा रहेका तटीय क्षेत्रका हरेक समुदायमा स्थानीय विपद व्यवस्थापन समिति गठन छन्। समितिले पूर्व कार्य पूर्व सूचना र प्रतिकारका काम गर्दै आएका छन्। समुदायमा आएको सूचना विभिन्न माध्यमको प्रयोग गरी पूर्व सूचना समितिले समुदायमा प्रवाह गर्ने गर्दछ। यही सूचनाकै आधारमा समुदायले पूर्व तयारी प्रतिकारको काम गर्छ। यसै विषयमा बाढीजन्य विपदबाट जोगिन पूर्व सूचनाले धेरै फाइदा हुने गरेको टीकापुर नगरपालिका वार्ड नम्बर 7 स्थित स्थानीय विपद व्यवस्थापन समिति पूर्व सूचना समितिका संयोजक सुशीला बस्नेत बताउनुहुन्छ।
2: पूर्व सूचना समिति भनेको अब हामी बाढी आउनुभन्दा अगाडि नै हामीले पूर्व तयारी गर्नुपर्ने हुन्छ। त्यही पूर्व तयारी नै पूर्व सूचना हामीले प्रचार प्रसार गर्ने हुन्छ। त्यसैलाई पूर्व सूचना गर्छ।
0: तपाईँहरूले के काम गर्नुहुन्छ?
2: हामीले अब गाउँघर स्थानीयमा बाढी आउनुभन्दा अगाडि पूर्व सूचना गर्छौँ। माइकिङद्वारा अब ह्यान्ड माइकिङद्वारा साइरनद्वारा मोबाइलमा मेसेज आउँछ त्यसैद्वारा पनि हामी सूचना गर्दै हुन्छौँ।
0: तपाईँको समुदायमा कस्तो कस्तो खालको विपदको जोखिम छ?
2: हाम्रोमा अब उलागोले छ। अब झरनबाट पनि विपद त्यहाँ पनि अब झरनमा बाढी आउने कारणले सताउँछ। अब तटबन्ध कोही ठाउँ राम्रो भइरहेछ कोही ठाउँ भत्किएछ त्यस्तो त्यहाँ पनि बाढीको अलिक विपदै छ।
0: जस्तो विपद आउनु अघि सूचना चाहिँ तपाईँहरूले कहाँबाट पाउनुहुन्छ?
2: हामीले एलिसी यो टिकापुर नगरपालिका चिसा पानी पार्वती देवी कुराबाट मौसम सम्बन्धीबाट नि पाउँछौँ।
0: प्राप्त भएको जुन पूर्व सूचना हुन्छ नि समुदायका नागरिकसम्म के माध्यमबाट पुगाउनुहुन्छ तपाईँले?
2: हामीले अब म्यासेजबाट पनि हुन्छ अनि एनमाइकिङबाट, अनि झन्डा हामी तीन किसिमको झन्डा छ, निलो झन्डा सामान्य निलो अनि पहेँलो रातो खतरा भने तिनवटा झन्डाबाट त्यसरी देखाएर नै हामी पचाउँछौँ।
0: निलो झन्डाले के संकेत गर्छ?
2: निलो भनेको हामी सतर्क हुनु पर्यो भनेको छ, बाढी आउँदैछ हामी सतर्कता अप्नाउनु पर्यो, अनि रातो भनेपछि खतरा एकदम लास्ट स्टेज हो, हामी खतरामा छौँ, हामी सुरक्षित स्थानमा छौँ, सुरक्षित घरमा नै भागौँ भनेर त्यसरी। पहेँलोले हामीले झटपट झोलामा राख्ने चिजहरू हामी लाल पुर्जा महत्वपूर्ण कागजातहरूलाई झटपट झोलामा राखेर तपाईँहरू तयारीमा हुनुहोस् भनेर त्यसरी नै हामीले सूचना बनाउँछौँ।
0: बाढी डुबान अथवा भारी वर्षाको सूचना पाएपछि तपाईँहरूले पहिलो काम चाहिँ के गर्नुहुन्छ?
2: भारी वर्षाको सम्भावना छ भनेर सूचना पाएपछि हामीले अब घरदेखि टाढा नजाने, लामो यात्रा नगर्ने, अब गर्भवती सुत्केरी महिला त्यस्तोलाई छ भने सँगै राख्ने, नजिकै राख्ने, बुढाबुढीहरूलाई यथा स्थानमा नहिँड्नु होला भनेर त्यसरी राख्ने, अनि सामानहरू पनि उच्च स्थानमा अब राख्ने, अब अहिले मौसम अनुसार हामीले धान खेती छ नि त्यसलाई चाहिँ अब नकाट्नु होला भनेर त्यस्तो जानकारी दिने त्यही नै गर्यो। अहिले सूचना हामीले माइकिङद्वारै गर्यौँ, हामीले त्यो अब अहिले हाम्रो धान बाली नष्ट हुन्छ, धान नकाट्नु होला भनेर जानकारी गर्यौँ एउटा, अनि लामा यात्रा नगर्नु होला, यति जस्तो बाढी आउने सम्भावना त्यस्तो भयो भने आफ्नो सुरक्षा भवन नजिक छ नि त हाम्रो, त्यहाँ गएर तपाईँहरू सुरक्षा रहनु होला भनेर यस्तो।
0: तपाईँको समुदायमा साइरन, मोबाइल सन्देश, फोन, माइकिङ सबै कुरा सुविधा छ भन्नुभयो नि, अनि सामाजिक सञ्जालको पनि प्रयोग गर्नुहुन्छ यहाँहरूले होइन, कुन चाहिँ बढी प्रभावकारी माध्यम जस्तो लाग्छ तपाईँलाई?
2: हामीलाई यो साइरनद्वारै हुन्छ, साइरन माइकिङ पनि हुन्छ, मोबाइल सबभन्दा मोबाइल पनि म्यासेज इन्टरनेटबाट पनि आउँछ, माइकिङबाट पनि थाहा भइहाल्छ।
0: पूर्व सूचनालाई तपाईँको समुदायका मानिसले कतिको विश्वास गर्छन्?
2: गरिहाल्छन्, स्थानीय पनि सचेत भएको छन् अहिले।
0: अनि यो प्रहरी स्थानीय त अनि जस्तो रेड क्रस सुरक्षाकर्मी लगायतसँग तपाईँहरूको समन्वय चाहिँ कस्तो हुन्छ? जस्तो पहिला पनि यहाँले बाढीको अभ्यासहरू बाढीको जोखिमहरू मोल्नु भएको छ नि त,
2: प्रहरीहरू पनि अब हामीले सूचना दियो भने चाहिँ प्रहरीहरू उहाँहरूलाई पनि बोलाएपछि त आउनुहुन्छ।
0: तपाईँको समुदायका केही घरहरू जोखिममा पनि छन् नि त होइन, उनीहरूको घरसम्म सूचना पुर्याउन कुनै खालको कठिनाई छ कि छैन?
2: घरसम्म पुर्याउन अब कठिनाई त हुन्छ, अब सानोतिनो त अब झन्डाले नि देखाउँछ, माइकिङबाट पनि थाहा हुन्छ, अटोमेटिक साइरन बज्छ सम्बन्धलाई।
0: जस्तो विपदको समयमा कहिले काहीँ गलत सूचना हल्ला पनि फैलिन्छ होइन, जस्तो अहिले पनि एकदम एक खालको त्रास छ नि त होइन, जस्तो हल्लाबाट जोगिनका लागि के गर्नुपर्छ?
2: हल्लाबाट जोगिनलाई आफूले अब सूचना दिनु पर्यो होइन, सबभन्दा सूचना पाउने र दिनेलाई पालिकाको सूचना, जलवायुको सूचना, डिएचएमको सूचना, दिशा पनि गेट स्टेसनबाट मात्र विश्वास गर्ने, अरू अब त्यही होला अरूकोबाट विश्वास नगर्ने।
0: त्यसबाहेक नागरिक आफैले पनि विपद सम्बन्धी सूचना अथवा चाहिँ पूर्व सूचना पायो भने कस्तो खालको तयारी गर्नुपर्छ?
2: पूर्व सूचना बाढी आउनुभन्दा अगाडि नै हामीले अब त्यो खालको तयारी, हामीले अब सामग्रीहरू झटपट झोलामा, अब महत्वपूर्ण कागजातहरू, सुक्खा खाजा पानीहरूलाई हामीले तयारी अवस्थामा झटपट झोलामै राखेर, नगद पैसा, अब आफ्नो करगना, सर्टिफिकेट, महत्वपूर्ण कागजहरू सबै सूचना हेर्ने, जोखिम भएपछि अब सुरक्षा भवन हाम्रो नजिकै छ, सुरक्षा भवनमा जानु पर्यो।
0: बाजुरा अछाम जोड्ने प्रमुख राजमार्ग अन्तर्गत चौखुट्टेबाट अछामतर्फ करिब 2.5 किलोमिटर अगाडि बल्ता भन्ने स्थानमा सड़क भाँचिएको छ। सड़क भाँचिएपछि सड़क खण्डमा साना सवारी साधन मात्रै सावधानीपूर्वक सञ्चालन भइरहेका छन् भने ठूला सवारी साधनका लागि उच्च जोखिम रहेको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: अत्यन्त जरूरी सूचना, मिति 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म जानकी गाउँपालिका क्षेत्रमा बाढ़ीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिकावासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध गर्दछौ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै दुखदुख हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17, 24 र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
5: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
6: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
5: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
6: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म।
5: ओहो, तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिसक्छ त यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: हेलो बहिनी, कता हो, तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ, तिमीले कतिमा किन्यौ?
9: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
8: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ, फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने, 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ, भुलेर पनि अरू ठाउँमा नजानुस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ, आधिकारिक विक्रेता
9: हरिलाल किराना पसल ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, जानकी गाउँपालिकाले कृषकको लागि कृषि उत्पादनलाई बजारीकरण गर्न सहज होस् भनी दुर्गौलीमा कृषि हाट बजार सञ्चालन गर्दै आएको छ। कृषि हाट बजार सञ्चालनमा आएपछि कृषक र उपभोक्ता दुवैलाई फाइदा भएको छ। थप खबर गीता चौधरीबाट।
10: गाउँपालिकाले कृषकले उत्पादन गरेको कृषि उपज बिक्री होस् भनी दुर्गौलीमा हप्ताको 2 दिन आइतबार र बिहिबार हाट बजार सञ्चालन गर्ने निर्णय गरेको छ। सोही अनुसार कृषि हाट बजार हप्ताको 2 दिन सञ्चालन भइरहेको छ। हाट बजार व्यवस्थापन समिति अध्यक्ष सोमती चौधरी,
11: हाट बजार व्यवस्थापन सञ्चालन गरेको स्थानीय किसान उत्पादन गरल कृषि सरकारी बोट बिरुवा सरकारी बोट बिरुवा
10: दुर्गौलीमा कृषि हाट बजार सञ्चालनमा आएपछि कृषकलाई आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्री वितरण गर्न सजिलो हुँदा कृषकहरू खुसी भएका छन्। दुर्गौलीकी किशोरी चौधरी,
12: 2500-3500-3500 यी आलु ब्याज त हरेकै टर्जमो यी 2 बजार टिकापुर लगै थिए, 2 बजार यहाँ त आजकल त कम सब्जी पनि रास लागल, भाटा भिन्डी सजिलो हुइल बा, सब चिज के सहयोग मिलल आवे और कुछ नि अपन घर खर्च चाहे पानी तो बन जाए, बिल्कुल खुशी मै त।
10: दुर्गौलीकै फुलकुमारी चौधरी पनि आफ्नै गाउँमा कृषि हाट बजार लागेपछि आफ्नो बारीमा उत्पादन भएको तरकारी गाउँमै बेच्न पाएपछि आफूलाई सजिलो भएको बताउनुहुन्छ।
12: अब किनेको सबको बिकाइ जाथे त पहिले रुपियाँ पैसा नै जो होइन अब दुई हप्ता बजार लगाले थिए पैसा थिएन हुवा पाइब सस्तो खर्च चल्न दूर फेस नै चलाइ नै जान्थिन अब ठिठौरे नेङ्के फे आइसकब अब दूर जीवो बेचे त भरो फेन आइसकब अब यहाँ मने घाट बजार तो अब सहजी गिलस एक घटिमा के बेच ले ठिक बिक जाए पैसा से आटो।
10: फूलकुमारी चौधरी जस्तै कुसुम चौधरी पनि कृषि हाट बजारमा बारीमा उत्पादन भएका तरकारी र बेर्ना बेच्न आउनुहुन्छ। कृषि हाट बजार सञ्चालन नहुँदा उहाँलाई पहिले टिकापुर गाउँभन्दा टाढा बेच्न जानु पर्थ्यो, तर हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि उहाँलाई पनि सजिलो भएको छ।
12: आजकल तो लौका तोरई बेरनी बेरना बेचती गोभी टमाटर मिर्चा बुछे कुन हुई गोभी टमाटर हुई जाए लगा सकला मैंने।
10: स्थानीय बन्द्या चौधरी पनि आफूले बारीमा उत्पादन गरेको तरकारी स्थानीय कृषि हाट बजारमै बेच्न पाएपछि खुसी हुनुहुन्छ।
13: बढे लाग्छ गाउँमा कहिले बजार लागे खुसी लागत मने तिना भर कहिले कबु बिकट कबु नै बिकट गाउँ घरमा होना बजार पहिले लैके त ठिकै चलत छ। टिकापुर जाइ थी त फेर ठाउँ नै मिलत कहिले हमरे वहाँ टिकापुर जाइ थी र बरवार बजारमा बस गाउँमा बजार लागत दूर नेगे फेनाइ परत मदै लागत।
10: गाउँमै कृषि हाट बजार सञ्चालनमा आएपछि तरकारी किनेर खाने उपभोक्तालाई पनि सजिलो भएको छ। गाउँमा उत्पादन भएको ताजा तरकारी किन्न पाएपछि उत्पादन गर्ने कृषक र आफू जस्तो उपभोक्तालाई फाइदा भएको दुर्गौलीका महेन्द्र बम बताउनुहुन्छ।
14: सबैलाई फाइदा भएको छ नि, किसानहरू पनि जो अब बजार पाउनुहुन्थेन होइन, जो अब यसो तपाईँको घर घर आएर जो मूल्य पाउनुहुन्थेन, जो अलिअलि फैलाएर घर घरमा एउटा ठाउँमा बसेर चामल बेच्नु र घर घरमा आएर दिनु भन्दा त त्यति साह्रो मूल्य पाउँदैन नि त। त्यो हिसाबमा पनि किसानहरूलाई पनि राम्रै भएको छ। त्यो किसानहरू आफ्नो कोही दाजुभाइ होलान्, कोही दिदीबहिनी होलान् होइन, कोही कोही पडोसी होलान्, जो भए पनि आफ्नो गाउँ घरमा राम्रै भएको लाग्छ। जस्तै मानिदिनुहोस् माछा खाने मन लाग्यो भन्नुहोस् त ठिकै अब हाट बजार जानुपर्ने हुन्थ्यो, अब आफै नजिक हाट बजार भएपछि नजिकै माछा मासु पनि खान पाइयो, तपाईँको ताजा ताजा तरकारीहरू पनि त्यही दिन टिपेर त्यही दिन ल्याएर बेच्ने गर्छन्, त्यही हिसाबले ताजा ताजा तरकारीहरू पनि खान पाइन्छ।
10: भगतपुरका दिनेश थारू पनि गाउँमा हप्ताको दुई दिन कृषि हाट बजार सञ्चालनमा आएपछि आफूलाई तरकारी किन्न टाढा जान नपरेको र ताजा तरकारी किन्न पाएको बताउनुहुन्छ।
15: हाट बजारमा गएर हामीलाई ताजा ताजा खान पाइन्छ, अनि मान्छेलाई भनेर हाट बजारमा हरियो सागपातहरू खान पाइन्छ, अरू त्यसपछि गाउँमा पनि भएन भने त्यहाँबाट नजिकै पनि पर्छ, माछा पनि खान पाइन्छ, राम्रो हुन्छ, अनि मान्छेहरूसँग भेटघाट पनि हुन्छ, सजिलोसँग फाइदा हुन्छ।
10: दुर्गौलीमा 2077 सालदेखि कृषि हाट बजार सञ्चालन हुँदै आएको छ। यसरी कृषि हाट बजार सञ्चालन हुनु कृषक र उपभोक्ता दुवैका लागि फाइदाजनक हुन्छ।
0: हुम्लाको चखेली गाउँपालिका दुई बागे ढुङ्गा सामुदायिक वनमा कटुको संकलन गरिरहेका मुगुका 22 वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको छ। भदौ 28 गते कटुको संकलनका लागि पुगेका 13 जना मध्ये 9 जना सम्पर्कविहीन छन् भने 3 जना सम्पर्कमा आएका छन्। घटनास्थल उच्च हिमाली र भारी हिमपात भइरहेकाले मुगु र हुम्ला प्रहरीले खोजी तथा उद्धार कार्य अघि बढ़ाएका छन्। लगातार वर्षाले महाकाली नदीको बहाव 1,75,700 क्युसेक पुगेपछि कञ्चनपुरको गड्डा चौकी नाका भएर नेपाल भारत आवागमन प्रभावित भएको छ। वनवासा पुलमा भारतीय पक्षले चार पाङ्ग्रे सवारी साधन रोक्दै मोटरसाइकल र साना सवारी साधन मात्रै सञ्चालन गर्न दिएका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 हिमलुङ हिमालमा हिम पहिरो जाँदा 10 जना बेपत्ता भएका छन्। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार बेपत्ता सबै नेपाली हुन् र हेलिकप्टर मार्फत उद्धार प्रयास जारी छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता सबै अल्पलाइन ट्रेक एण्ड ट्राभल्सबाट गएका थिए। यसैबीच नारायणी नदीको जलस्तर देवघाटमा 11.94 पुगेको छ, जुन जलमापन शुरू भए ताकै उच्च हो। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात पितृपक्ष आजदेखि प्रारम्भ भएको छ। आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रमा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान प्रार्थनापछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: शीतल सामुदायिक वन उपभोक्ता समूह टिका

0: अग्रह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई। सत्कार पोली क्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोली क्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोली क्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाले छोटो दूरी बाहेक रूटमा पदयात्रामा जाने पर्यटकलाई अनिवार्य गाइड सहित यात्रा गर्न अनुरोध गरेको छ। बाढ़ी र पहिरोका कारण एक्याप क्षेत्रमा जोखिम देखिएको छ। सोही कारण संरक्षण क्षेत्रभित्रको यात्रामा अनिवार्य गाइड लैजान भनिएको छ। लगातार वर्षा भएपछि धानबाली लगाएका किसान चिन्तामा छन्। आजको जनावाजमा हामीले यो वर्षाले तपाईँको धानबालीलाई कतिको प्रभाव पारेको छ भनी केही किसानलाई सोधेका छौ।
4: नमस्ते, म प्राची शाह, म दुर्गा नगर कैलालीमा बस्छु। 3 दिनको लगातार पानी परिरहेका कारणले यता हाम्रो खेतीबालीमा धेरै असर त भएको छैन, अलिअलि भइरहेछ। पानी यत्तिकै रोकेको भए त हाम्रो धान घरभित्र भित्राउन सहज हुन्थ्यो। अब फेरि पानी धेरै आयो भने हाम्रो धान बाली ढलेर त्यही कुहिने सम्भावना छ।
5: नमस्कार, म पार्वती रेग्मी दुर्गा नगरबाट बोल्दैछु। लगातार 3 दिनसम्मको वर्षाले हाम्रो खेतीबारीमा धेरै असर त भएको छैन। समाचारमा सुने अनुसार धेरै डर लागेको थियो, तैपनि खासै क्षति भएको छैन र यत्तिकैमा रोकिदिएको भए राम्रो हुन्थ्यो, हामीलाई धान बाली भित्राउन सजिलो हुने थियो।
6: नमस्कार, मेरो नाम दिपा देवी उपाध्याय। यसभन्दा अगाडि आएको पानीले केही गरेका छैन, असर भएको छैन, यसभन्दा पछि पानी नआए हुन्थ्यो।
7: नमस्कार, मेरो नाम चाहिँ जेनिसा ठगुल्ला, म चाहिँ टिकापुर एक कैलाली दुर्गानगर टोलबाट। यता चाहिँ पानीले त्यति क्षति गरेको छैन, बाली नालीलाई पनि त्यति हानिकार गरेको छैन। अब यता अटोमा यसरी पानी नआइदिनु पाउन्थ्यो, यत्तिकै रोकिदिएको भए बाली नाली राम्रै हुन्थ्यो।
8: नमस्कार, मेरो नाम कल्पना टमट्रा, टीकापुर नगरपालिका दुर्गानगर टोल। हाम्रो यो 3 दिनको मौसमले गर्दा धेरै त्यस्तो क्षति त भएको छैन, तर पनि धान बालीहरू भित्रिने क्रम भएकाले अब धानमा चाहिँ अब ढलेर अलिकति त्यो कुहिने सम्भावना छ। यो पानी यत्तिकैमा रोकिदिएको भए हुन्थ्यो। समाचारले भने अनुसार त हामी धेरै डराएका छौँ, राति निन्द्रा पनि लागेको थिएन, एकदमै डराएका थियौँ। तर पनि आज चाहिँ मौसम सफा भयो, खुसी लाग्यो, अब सफा भइदिएको भए हुन्थ्यो।
3: र भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा 56 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको यस राज्यमा गएको 3 दिनमा 56 जनाको मृत्यु भएको तथा 1000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको राहत आयुक्तको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ। 24 करोड़भन्दा बढ़ी जनसंख्या भएको उत्तर प्रदेशमा जूनदेखि सेप्टेम्बरसम्मको वार्षिक मनसुनयाममा वर्षा र आँधीबेहरीले बारम्बार असर पर्ने देखिएको छ। बंगाल देशको खाड़ी बनेको न्यूनचापीय प्रणाली स्थल सतहतर्फ सर्दै यस क्षेत्रमा वर्षा तीव्र बनाएपछि आएको अत्यधिक भारी वर्षाका कारण पछिल्लो मानवीय क्षति भएको विज्ञप्तिमा उल्लेख छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कमजोर बन्दै न्यूनचापीय प्रणाली, न्यूनचापीय प्रणाली कमजोर हुँदा वर्षा हुने क्रम पनि रोकिँदै बाढ़ीजन्य जोखिमबाट बच्न पूर्व सूचनाले धेरै सहज बनाएको पूर्व सूचना

0: कृषिका संयोजक सुशीला बस्नेतको भनाई, दुर्गौलीमा कृषि हाट बजार सञ्चालन हुँदा कृषक र उपभोक्ता दुवैलाई फाइदा, बाजुरा अछाम जोड्ने सड़क भाँचियो, ठूला सवारी साधनलाई उच्च जोखिम, महाकाली नदीमा पानीको बहाव बढ़्यो, आवागमन प्रभावित र हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका एकको मृत्यु, नौजना सम्पर्कविहीन। अहिलेलाई खोज खबर यति नै। आन्दोलनको समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार। टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
1: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खड़गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ लिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन माथि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
4: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति, उपभोग्य नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
5: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848-5169-64।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811-67-38-87।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 4857 1828।
6: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
8: उहाँ आफ्न अनुहार बिगर्के घर से बाहर नै नै गर्छु।
1: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामे लिखल बा मनिष मेडिकल में अब छाला सम्बन्धी समस्या रहल बिरामी हुकन बढ़िया डाक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
8: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब भी जाए।
9: याद करबी, मनिष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होइती रहल बा। सम्पर्क मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 98600-71024 ओ 98046-77417।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9541400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: आइहो बड्डो, घर कहिया सिज्जैबो? पाछसे सुरु करल मनै घर सिज्जा सेक्ल।
3: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो निकरत का कैन हो का
2: मिस्तरान बर्जनाउकन घर हेरो न, पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्रफे पटानी हुइन कि गुङ्गुवा बुढो हो न, कबु कहुँ र घुम जाए त था पाए।
0: यूपीभीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगी पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
3: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543426।
4: हार्दिक सुनचाली पसलमा सक्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चापकी पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुनचाली पसल सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
6: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं अरूलाई पनि बचाऊ।
0: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: दलित के हो?
8: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
7: के दलित मानव होइन र?
9: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
10: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
7: गाउँदेखि शहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
9: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
7: विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू
9: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला। साताको सोमबार राति 8:05 बजे।

0: अत्यन्त जरूरी सूचना मिति 2083 साल असोज 9 गते से 11 गते सम्म जानकी गाउँपालिका के क्षेत्र मन बाढीकै जोखिम रहलक हुइलक वर्षे सक्कु गाउँपालिका वासी हुकन हार्दिक अर्जी करती आपन खाद्यान्न सामग्री महत्वपूर्ण कागजात नगद तथा जिन्सी सामान लत्ता कपड़ा दवाई लगायत के अत्यावश्यक सामान सुरक्षित ठाउँ मन धर्बी घर व आन्दर पान्दर के अवस्था जोखिमपूर्ण हुइसेकना हुइलक वर्षे आवश्यक सतर्कता अपनाकन सुरक्षित ठाउँ मन बैठक लागि अनुरोध गरती सम्भावित बाढी के जोखिम हुन मध्यनजर प्रति समयमा सुरक्षित रही सतर्क रही वो एक और जान हुन सहयोग गरी जानकी गाउँपालिका गाउँ कार्यपालिका के कार्यालय दुर्गौली कैलाली
1: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
4: दिइने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काट्ने या चिसो हुने धेरै पसिना आउने मनमा छटपटी हुने ज्यादै झस्कने तर्सने या डराउने भएमा
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
4: बढी रिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
3: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
4: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
3: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
4: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
3: याद गर्नुहोस् है
4: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
4: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
3: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
5: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
6: यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1,284 जनाको उद्धार
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मसेङदी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
1: भोलि बिहान हामी चाँडैबाट फेरि हिमलुङ स्टेसन पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति, आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
2: तर पूर्वी भूभागहरूबाट चाहिँ क्रमिक रूपमा यो प्रणाली सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै रहेको।
0: र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेको सीको विनाशकारी बाढ़ीको 1 महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकिएको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन। यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
4: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रतिकार शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
1: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
4: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका 3 आज बिहान ढिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ
4: एकै समयमा हिङलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खुलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजंग बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीरबहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिनी क्षेत्रमा चाहिँ जड़ीबुटी संकलनको लागि चाहिँ यता मुगुम कारमारुङ वडा नम्बर 9 13 जना स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेर चाहिँ त्यहाँ स्थानीय वासीबाट चाहिँ बुझिएको हो। सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
4: मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टे खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
1: हाम्रो नार्फा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर। अनि त्यहाँ कतिजना बेपत्ता भएको एक तथ्याङ्का चाहिँ नभएको, तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ। भोलि बिहान हामी चामेबाट फेरि हिन्दुङ स्टेसन पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यो अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ यहाँ।
4: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धान बालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान बाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धान बालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा यसका भेक्टर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुंगा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
2: अहिले पछिल्लो मौसमको अवस्था पानीको अवस्था हेर्दाखेरि कतै पनि भारी वर्षा भएको अवस्था देखियो। पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थोरै ठाउँहरूमा चाहिँ अलिकति मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको केही ठाउँहरूमा चाहिँ अलिकति मध्यम खालको वर्षा हुन सम्भावना रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ प्रमुख रूपमा यो कर्णाली
4: बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाई र पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाकोटतर्फको भागमा क्रूज अड्किएको छ। घर जत्रो क्रूज सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको जोड़ी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्काबी को जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
6: अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
0: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: नेटवर्क CIM।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाइ छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन।
6: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौं। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कमफेरेन्स मुहाँको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयं सेवकालाई आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयं सेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस् यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
8: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
9: जनप्रतिनिधिजी हुनुहुन्छ, जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारी हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नुहुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँदो आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुचेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू खुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लय लयमा लागेर, भकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
8: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी।
10: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो। जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन। श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
8: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती, चुरोट, मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
9: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नु।
11: जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाड़ीको पूर्वी भाग तथा उत्तर अण्डमान सागर आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म सुदूरपश्चिम तथा मध्य नेपालका विभिन्न स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढ़ी डुबान तथा अन्य विपदबाट सुरक्षित रहन
12: टिकापुर नगरपालिका
11: सम्पूर्ण नगरवासीमा विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछ। नदी खोला नहर तथा जोखिमयुक्त क्षेत्र नजिक नजानुहोस्। बालबालिकालाई यस्ता स्थानमा खेल्न वा जान नदिनुहोस्। गर्भवती सुत्केरी बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आवश्यक परे सुरक्षित स्थानमा सार्न सहयोग गर्नुहोस्। नागरिकता राष्ट्रिय परिचय पत्र लाल पूर्जा नगद औषधि मोबाइल रेडियो टर्च लाइट लगायत आवश्यक सामग्री सुरक्षित झोलामा तयारी अवस्थामा राख्नुहोस्। बाढ़ी तथा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क टोल फ्री नम्बर 1155 सम्पर्क गर्नुहोस् तथा आधिकारिक सूचना स्रोतको नियमित जानकारी लिनुहोस्। जोखिम बढ़ेमा स्थानीय तहको निर्देशन पालना गर्दै सुरक्षित स्थानमा जानुहोस्। आवश्यक परेमा एम्बुलेन्स लगायतका सेवा
12: टिकापुर नगरपालिकाबाट
11: निशुल्क उपलब्ध गराइनेछ। सतर्क रहौं, सुरक्षित रहौं। अनुरोधक संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम WFP को आर्थिक सहयोग तथा सप्रोस नेपालको सहजीकरणमा
12: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तीबाट छुट्टिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गरेका छौं।
9: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँहरूलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नुपर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाई फकाई गर्न सक्छ, झुटा प्रलोभन देखाउन सक्छ, झुटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, अपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नहोस् नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति एलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
14: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर चारवटा कुरा के होला?
9: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो, एकदमै यो एकदमै सत्य हो। होसियार हुनु पर्यो हरेक कुरोमा। चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो, घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ। हाम्रो केन्द्र छ, हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला, हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु म।
13: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुवान लगायतका विपदका घटनामा परि 14 भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ। काली गण्डकीको बाढ़ीले पर्वतको जलदला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1,100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मनाङको नारपाभूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 मध्ये 2 शव फेला परेको छ। मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङली नदीमा आंशिक प्रवाह थुनिएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ। आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ। बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ र जापानमा चलिरहेको विश्व स्तरीय कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 कांस्य पदक जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 12 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
15: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।
16: अत्यन्त जरूरी सूचना। मिति 2083 साल असोज 9 11 गतिसम्म जानकी गाउँपालिका क्षेत्रमा बाढ़ीको जोखिम रहेको हुँदा सम्पूर्ण गाउँपालिकावासीहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्ना खाद्यान्न सामग्री, महत्वपूर्ण कागजातहरू, नगद तथा जिन्सी सामान, लत्ता कपड़ा, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू सुरक्षित स्थानमा राख्नुहोस्। घर तथा आसपासको अवस्था जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाई सुरक्षित स्थानमा बस्न हुन अनुरोध। गर्दछौ। सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै समयमै सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र एक अर्कालाई सहयोग गर्नुहोस्। जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली।

0: मेरो नाम डाक्टर अङ्कित आचार्य. अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ. अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने. अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ. अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ. अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो. त्यो कुराहरू हो. यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला. त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ. अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो. छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिनुहुन्छ. जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ.
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश.

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारी को पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायत का कागजातहरू शुक्रबार दिवसो 12 बजे तिर टिकापुर खड़गचोक देखि जमरा पारी पेट्रोल पंप सम्म जाने क्रम में बाटो में हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वास्तवमा रेडियो टिकापुर एफएम मा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिन भित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: समसामयिक विषयमा छलफल।
3: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नुहोला।
4: स्थानीय विषयमा बहस।
5: छोडे जाने सडकको लागि पनि, स्तर उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अवश्य लिएका छौँ।
6: कार्यक्रम आजको चर्चा।
7: पुरुषले 5 बजे छुट्टी माग्ने, 500 रुपियाँ लिने, हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो, लिखाउने हो।
2: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टिकापुर FM बाट सुन्न नभुल्नुहोला। कार्यक्रम आजको चर्चा।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश। खोज सम्बन्ध, खोज नाता आफ्नाको बीच, खोज साथ। संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: ल यति छिटो आमा बन्न लागेको त
2: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु पर्यो जस्तो लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया वर्षा भइरहेको छ भने ठूलो जोखिम बने टर्दै गएको छ। अठरिया स्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रम रहेकाले जोखिम पनि घट्दै गइरहेको बताएको छ। यही सोच 9 गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलै जोखिम भने टर्दै गएको छ। कार्यालयका प्रमुख इन्जिनियर संजय कुमार शाहले आज दिउँसोदेखि नै न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएको र धेरै जोखिम नरहे पनि सतर्कताको रहने अवस्था भने कायमै रहेको बताएको छ। बाजुरा अछाम जोड्ने सड़क प्रमुख राजमार्ग अन्तर्गत चारखुट्टेबाट अछामतर्फ करिब 2.5 किलोमिटर अगाडि समेत भल्टा भन्ने स्थानमा सड़क भाँसिएको छ। सड़क भाँसिएपछि उक्त सड़क खण्डमा साना सवारी साधन मात्रै सावधानीपूर्वक सञ्चालन भइरहेको छ भने ठूला सवारी साधन उच्च जोखिममा रहेको बताएको छ। सड़क भाँसिने क्रम अझै पनि जारी रहेकाले थप जोखिम बढ़न सक्ने जनाएको छ। जानकी गाउँपालिकाले कृषकहरूका लागि उत्पादन गरेको कृषि उपज बिक्री होस् उपजमै बिक्री होस् भन्ने उद्देश्यले दुर्गौलीमा हप्तामा 2 दिन समेत आइतबार र बिहिबार हाट बजार सञ्चालन गर्ने निर्णय गरेको छ। सोही अनुसार कृषि हाट बजार हप्ताको 2 दिन सञ्चालन भइरहेको छ। हाट बजार व्यवस्थापन समितिका अध्यक्ष सुमती चौधरीले जानकारी दिनुभएको छ। दुर्गौलीमा कृषि हाट बजार सञ्चालनमा आएपछि कृषकहरूलाई आफ्नो बारीमा उत्पादन भएको तरकारी बिक्री वितरण गर्न सजिलो हुँदा किसानहरू खुशी भएका छन्। लगातार वर्षाले महाकाली नदीको बहाव 1,75,700 क्युसेक पुगेपछि कञ्चनपुर गद्दचौकी नाका भएर नेपाल भारत आवागमन प्रभावित भएको छ। बनवासामा पुलमा भारतीय पक्षले 4 पाङ्रे सवारी साधन रोक्दै मोटरसाइकल र साना सवारी साधन मात्रै सञ्चालनमा दिएको छ। जुम्लाको चंखेली गाउँपालिका 2 बागेढुङ्गा सामुदायिक वनमा समेत संकलनमा समेत सामुदायिक वनबाट गरिरहेको मुगुका 22 वर्षीय गणेश बुढा हिउँमा पसेर मृत्यु भएको छ। भदौ 28 गते कटुको समेत संकलनका लागि पुगेका 13 मध्ये 9 जना सम्पर्कविहीन रहेका छन् भने 3 जना सम्पर्कमा आएका छन्। घटनामा उच्च हिमाली र भारी हिमपात भइरहेकोले मुगु र हुम्ला प्रहरीले समेत उद्धार कार्यमा अघि बढ़ाएको छ। प्रत्येक वर्ष अश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने 16 श्राद्ध अर्थात पितृपक्ष आजदेखि प्रारम्भ भएको छ। आज प्रतिपदा तिथि श्रद्धा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। प्रतिपदा तिथिमा श्रद्धाको समेत पिण्डदान अपराह्नपछि समेत गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभएको थियो। र भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा 56 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको यस राज्यमा गएको 3 दिनमा 56 जनाको मृत्यु भएको तथा 1,000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको र राहतका लागि संयुक्त समेत कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने
सीआईएन को साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जानु पर्यो जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

भनेर निर्णय गरिएपछि अब त्यसमा सारा सम्पूर्ण जनहरू जम्मा भए। त्यसपछिबाट त्यो जम्मा भइसकेपछि ल अब त कसले दिएको यो उपदेश भन्दाखेरि यसलाई जब राखौं, यसलाई दण्ड सजाय केही नदिऊ, यसलाई चुट्नु पिट्नु केही नगरौं, बरु कोबाट यो कुरा रहेछ यसलाई अत्याउने र एक दिन जब उपस्थित गराएर बारम्बार सोध्ने पक्षमा लागू भन्दा, अनि हिरण्यकश्यप नाम गरेको दानवले यस्ता प्रकारको वचन सुन्दा के टेर्ने के गर्ने के मान्ने। अनि त्यसपछिबाट हिरण्यकश्यपले आफ्नो कामबाट कहिल्यै विचलित नभइकन आफ्नो कर्तव्य माथिको पोतलाई अगाडि लम्काएर लय प्रह्लादजीले। अनि त्यसदेखि पछाडिबाट महाराज सारा सम्पूर्ण साथीहरूलाई जन श्रवणम कीर्तनम विष्णु स्मरणम पाद सेवनम अर्चनम वन्दनम दासो सक्ष आत्म निवेदनम भगवान विष्णुको जय जय जय भन्दै पाउन थाले लुणाका लुणा सारा। हिजोसम्म त एक्लै त बिग्रिया थियो, आजबाट गाउँै सलल, यस्तो व्यक्तिलाई कसरी छोड्यो, यसलाई पाता कसेर चुट्ने पेट्ने भन्न लाग्दा प्रश्न उठ्यो महाराज हिरण्यकश्यपको छोरो प्रह्लाद कसरी ज्ञानी भए भनेर सोधिएको प्रश्नमा जम्मा तीन कारणले भएको छ। एक नम्बरमा हिरण्यकश्यपकी पत्नी गर्भवती भएको बेलामा मारदिन्छु भनेर इन्द्र महाराजले लगारेका थिए तिनकी पत्नीलाई, लगार्दै लगार्दै लगार्दै जाँदाखेरिमा सारी आपत्तिमा परेकी पत्नी कयादुले रुँदै गएको देखेर नारदले दया उठेछ र हेर रानी नरौ, तिमी हिरण्यकश्यपकी पत्नी हौ, भगवानको नाम जप्नेवालालाई कहिल्यै पनि दुःख हुँदैन, प्रभुको नाम जप, नाम नौवटा नामको भक्ति छ, श्रवणम कीर्तनम वैष्णव स्मरणम पादसेवनम अर्चनम वन्दनम दासो सख्य आत्मनिवेदनम यही नौवटा भक्ति जप है भन्नुभएको थियो। तिनले झक सुनिन् तर जपिनन्, तर त्यो पेटभित्रको बच्चा प्रह्लाद रहेछन्, आमालाई आफू गर्भैमा छँदा नारदले दिएको ज्ञानले उनीले जानेर जपेछन् र त्यही भक्त हुन गएको हो महाराज। यसै कारणले गर्भवती भएका नारीहरू कथा पूर प्रवचन ध्यान मनन कीर्तन सुन्न जम्मा हुन आउनु, अनि एउटा कुराले भक्त प्रह्लाद यो भएको। दोस्रो नम्बरमा भक्त प्रह्लाद हुनुपर्नेका कारण के, हातमा जल लिएर रजसोला भएकी महारानी कयादुले जल अर्पण गर्न लागेकी थिइन् सूर्यनारायणपट्टि चार दिनको दिनमा, रजसती भएको दिनमा विष्णु विष्णु विष्णु भन्दै दुईटा चरा उडेर गए, त्यही पटक गर्भाष्ट भएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको महाराज। अर्को पटक हिरण्यकश्यपकी पत्नी कयादु महारानीले आफूले आफ्नो पतिसँग गर्भाष्ट ऋतुदान लिने बेलामा सोधिन, श्रीमान तपाईँको शत्रु भनेको को हो, जोसुकै होस् त अहिलेकिन चाहियो त रङ्गनडङ्गी भन्ने थियो, होइन भन्नुहुन्न को तपाईँको शत्रु, ए बाबा जोसुकै होस् त मुडकीले हामी जति पो छेत्री ए भन् भन्दा भन्दै भनेन, भन्नुहोस् न भन्दाखेरिमा आखिरमा मेरो शत्रु विष्णु भन्यो, ओरे विष्णु, एक सय पटक विष्णु जपिसकेपछि गर्भाष्ट दिएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको कारण यो। अझ मूल कारण अर्को छ, हिरण्यकश्यपको पालामा धर्म अर्थ काम मोक्ष केही गर्न नपाइने, एउटा ब्राह्मणले राति राति गएर जब कमण्डलोमा जब जल राखेर गंगा स्नान गरेर शालिग्राम पूजा गरेर आउँदा रहेछन्, एक दिन अलि उज्यालै भएछ ठिक बाटोमा आएको हिरण्यकश्यपको नै बाटोमा भेट भयो महाराज स्वस्ति भने ब्राह्मणले कमण्डलोमा सरलक्क राखे शालिग्राम, स्वस्ति स्वस्ति ब्राह्मणजी भन्यो, कहाँबाट आउनुभयो भन्दा नुहाएर आएको, के ल्याएको कमण्डलोमा, हजुरलाई चोखो जल ल्याएको भनिदिनु भयो डरले, लौ त भनेर चप्पक्क टिपेर स्वाट पिइदिएको थियो। हिरण्यकश्यपले शालिग्राम समेत पिएछ, त्यही शालिग्राम नै गंगाजीको जल र शालिग्राम नै पेटमा गएर ब्रियमा परिणत भएर कयादुको घरमा प्रवेश भएको बच्चा हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको हो। प्रह्लाद भक्ति हुनेका मूल कारण र सिद्धान्तहरू यिनै हुन् महाराज। अनि प्रह्लादले बडो प्रेमपूर्वक न जब भगवानको नाम जपे, अब उनलाई चुटे, हिरण्यकश्यपले पिटायो चुटायो दण्ड दियो, भाला रोप्यो हात्तीले कुल्चायो, पहाडबाट उकाल्ने ओह्राल्ने डढेलो लगाउने शरीरमा झिर प्रहार गर्ने, तर प्रह्लाद मरेनन्, उनै प्रह्लादले भगवान नारायण वासुदेवको भजन गरे। हरे महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, लौ त महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ। यहाँलाई मैले जुन प्रकारको प्रकरण बताइराखेको छु, हिरण्यकश्यपको नाम गरेको दानवराज बडा वैभवशाली अत्यन्त तेजवान, हिरण्यकश्यप नामको दानवले विश्व ब्रह्माण्ड सारालाई चिकित बनाएर आफ्नो प्रकारको प्रकरणमा आफ्नो छोरालाई दण्ड सजाय दिन लाग्दा नमरेपछि अब आफैले मेरो छोरो मै किन मारौं भनेको आखिरमा मैले मार्नु पर्यो भन्ने कठोर निर्णय गरेर
हिरण्यकशिपुले छोरो मार्नका लागि आफू तयारी भइसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद् भागवत महापुराण अहिले कति कथाको वर्णन गरिन्छ भने हिरण्यकशिपुले आफ्नो छोरोलाई आफै किन मारौं, भरसके आफूले लगाएको बिरूवा विषयी भए पनि किन उखलौं भन्ने मैले प्रयास गरेको, तर मेरो छोरो मैले नमारिकन नहुने भयो, अब के गर्ने होला, अब यसलाई दण्ड दिन्छु, सजाय दिन्छु, यसलाई यातना दिन्छु, कष्ट दिन्छु भन्ने यो प्रकारबाट निर्णय गरिसकेपछि अब कहीँबाट उपाय हुन सकेन र अनि त्यसपछिबाट हिरण्यकश्यप नाम गरेको दानवले दण्ड सजायको लागि कठोर प्रकारको निर्णय लियो। अनि हिरण्यकश्यप नाम गरेको दानवले कठोर निर्णय गरिसकेपछि आखिरको बीचमा र आफू तयारी भयो दण्ड सजाय दिनका निमित्त ठूलो यातनाको लागि, ल अब तेरो विष्णु कहाँ छ भन् भन्दा पति चैले अनुरोध गर्नुभयो, मेरो भगवान यो कुरो गर्नै नहुने, मेरो ईश्वर अब कसो गर्ने, यसलाई सजाय दिनु हुँदैन, यसलाई दण्ड दिनु हुँदैन, यसलाई यातना दिनु हुँदैन, यसलाई कष्ट दिनु हुँदैन, आफ्नो छोरो प्रभु भन्दै थिइन्। अब तैँले भन्दा हुन्छ कहाँ कि अब यो त सारा सम्पूर्ण शत्रु हो, किनकि यसले यतिसम्मको काम गर्यो, यतिसम्मको वैभव यतिसम्मको नष्ट गर्यो, यसले यतिसम्मको यातना दियो हामीहरूका प्रतिमा, त्यो बयान गरी साध्यै छैन, यो त महान शत्रु, शत्रुलाई पनि राख्नुहुन्छ। हिरण्यकश्यप भन्छ अधिकृत ब्राह्मणले धनका लोभले छोरो त बेचे भने देख्ने शत्रु मार्न के हुन्छ, छोडिदे चुप। अनि त्यसपछिबाट चुटे पेटे दण्ड दिए, कहीँबाट केही लागेन र आखिरमा चुट्दै पिट्दै दण्ड दिँदै लिएर जाँदाखेरिमा हिरण्यकश्यप नाम गरेको दानवले सारा सम्पूर्ण वैभवको नष्ट गरायो। हिरण्यकश्यप भन्न लाग्यो लवन तेरो विष्णु भनेको कहाँ छ, लवन भनेर निर्णय गर्यो, अब मेरो विष्णु कहाँ हुने, मेरो परमात्मा सबै ठाउँमा हुनुहुन्छ भनेर जब यस किसिमबाट प्रह्लादले आज्ञा गर्नुभयो, कुन कुन ठाउँमा छ लवन भनेर सोद्धाखेरिमा जले विष्णु थले विष्णु विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत, यो विश्व ब्रह्माण्डमा सारा ठाउँमा मेरो भगवान नबसेको ठाउँ नै छैन, सबै ठाउँमा प्रभु नै हुनुहुन्छ, तपाईँ जस्तो अज्ञानकारी तपाईँ जस्तो निर्भीक र निर्बुद्धि भएका व्यक्तिका लागि कहीँ पनि होइन, तर मेरो विचारमा चाहिँ जले विष्णु थले विष्णु विष्णु पर्वत अवस्थकी ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत विश्व ब्रह्माण्ड सारा ठाउँमा मेरो विष्णु भनेपछि उसले देखे तेरो विष्णु सबै ठाउँमा छ कि भनेर सोद्धाखेरि हरे मेरो परमात्मा सबै ठाउँमा अन्यथा छैन, त्यो सबै फट्टीको खम्बामा पनि छ कि भनेर प्रमाण गरेको थियो, मेरो ईश्वर फट्टेको खम्बामा छरलकै हुनुहुन्छ भने शंका छैन भनेर सिसाको खम्बा अहिलेको मर्करी जस्तो त्यो सिसाको खम्बामा एक मुर्गी तेरो विष्णु बसेको ठाउँमा यो भएर पड्काइदिएको थियो, त्यसै ठाउँबाट भगवान नारायण वासुदेवको नरसिंह अवतार प्रादुर्भाव भयो, आधा बाघ आधा मान्छे जय बोलो नरसिंह अवतार भगवानको, आकाशबाट फलमालाको छला भई अबिरको वृष्टि, भगवान नरसिंहको जय जय।

പരീക്ഷിച്ച് ഇരണ്ട് കശുപുകാസുര പ്രളാലായി. അതിനെ ഭഗവാൻ പരമാത്മാ പരമേശ്വരളെ ദർശന നിമിത്ത ഭട്ടി കുഖമ്മാവാട്ട ദർശനം ദീപക്ഷു. ഹിരണ്ടെ കശുപുലെ ജോർദാർ സിംഗ ലടായി കരു ഭഗവാൻ സിംഗ ലടദാ ലടദാ ലടദാ ലടദാ ലടദാ ഹിരണ്ടെ കശുപു താക്യു ഭഗവാൻ ലെ ചാപ്പശമാവുന്ന ബോറ സാജകോ പ്രഹരമ ചൌകോഷ്കോ ബീച്ചമാ ഗൈര സംഗര ഠേലാമാ ബസി ബക്ഷു ഹൈ ഹിരണ്ടെ കശുപു തൈലെ ജലമാ പനി നമോരോ ഥാലമാനി നമോരോ ഭനിയ ഓ മനെ കാഖായി നമോരോ മനിയാസസ് മനിയാസൈന കാഖമാ തെരശ അനുഭവ തല ഹി സിദ്ധാഉചു ഭിത്രണി നമോരോ ബൈരണി നമോരോ ഭനിയ ഓ കിവൈനസ് ഓ यो भित्र के बाहिर भनेर चौकोशमा राख्नु भएको थियो. भित्र नि होइन बाहिर नि होइन चौकोश हो भने अहिलेसम्म ब्रह्माजीले सृष्टि गरिएका यावजीव आत्मा प्राणीबाट नमरो भने हो कि हो भने आधा बाघ आधा मान्छे भए कहीँ देखेका थिस् भने तैँ मात्रै हो भने मै हो नि तँलाई सिद्धहरूको देख्दिनँ. अनि छात्तीमा चिरेर साँझका प्रहरमा दिनमा होइन रातमा होइन साँझको प्रहरमा हिरण्य कश्यपलाई भगवानले वज्र बनाएर शरीरमा जब छात्तीमा नङ रोप्नु भएको थियो हिरण्य कश्यप मर्यो. हिरण्य कश्यपुको तेज भगवानमा प्रवेश भयो. हिरण्य कश्यपु परम धाम आकाशबाट फूलमाला गुच्छ लाभिरको वृष्टि भगवान नरसिंहको जय जय. अनि हिरण्य कश्यपु मर्यो. त्यहाँबाट उछिटिएको भगवानको तेज पुञ्ज धान्नै नसक्ने तरिकाले गयो. जाँदा बुढा नीलकण्ठ नारायण, चागु नारायण, इच्छेङ्कु नारायण, मत्स्य नारायण, बद्री नारायण, मुक्ति नारायण आदि आदि गरिएका 108 भारतवर्षमा नारायण स्थानहरू त्यही बेलामा स्थापना भए. अनि भगवानको चरण रूपी कमलमा सबले ध्यान गरे. प्रभुलाई शान्त गर्नको निमित्त क्रोध शान्त भयो. साथै समुद्र छचर्कियो, पहाड़हरू एकदम पैरन लाग्यो, भाराक्रान्त पृथ्वी भइन्. त्यसकारणले भगवानको चरणमा गएर सारा ब्रह्मादि देवताले प्रार्थना गरे सकेनन् शान्ति गर्न. इन्द्रले प्रार्थना गरे शान्ति गर्न सकेनन्. वरूणले प्रार्थना गरे सकेनन्. यमले सकेनन्. पितृहरूले, सिद्धहरूले, गन्धर्वहरूले, नागहरूले, सिद्धहरूले, विद्याधरहरूले, प्रजापतिहरूले, गन्धर्वराजहरूले, यक्षहरूले, किमपुरूषहरूले, वैतालिकाजनहरूले, किन्नर गणहरूले, विष्णु पार्षदहरूले साराले प्रार्थना गरे. भगवान प्रसन्न हुनु भएन. अनि ब्रह्माजीले पक्का पनि आफ्नो भक्त प्रह्लाद खोजी बक्सेको भगवानले भन्ने बुझेर बाबु प्रह्लाद तिम्रो अगाडि नरसिंह अवतार भगवानको शरणमा सेवा गर्नु तिम्रो आज पूर्ण दायित्व र यो पृथ्वीको भाराक्रान्तलाई उद्धार गर्नु पर्यो. भगवानको तेजले खप्न सकेनन् पृथ्वी. भन्दाखेरि भगवान प्रसन्न हुनु भने यस किसिमबाट प्रसन्न भएका प्रह्लादको अगाडि गएर भगवानको अगाडि गएर प्रह्लाद उभिनुभयो. प्रह्लाद उभाच्य प्रह्लाद भन्नुहुन्छ ब्रह्मादय सुरगणा मुनयो त सिद्धा सोतै कता न मतयो पद सम्प्रवाहे नारादितु पुरुगणेर दुनापि विप्रु किमत्रमति समय जाते. भगवान म आश्चर्य मानेको छु. ब्रह्माले प्रसन्न पार्न नसकेका भगवानलाई, शिवले प्रसन्न पार्न नसकेका भगवानलाई, इन्द्र एम वरूण कुबेर सनक सनन्दन सनातन सनत कुमार र वैताली ऋषि महर्षिहरू प्रजापतिहरूले प्रार्थना गर्दा प्रसन्न नभएका भगवानलाई, म जस्तो उग्र जाति, म जस्तो कुलघाती, म जस्तो पिताजी मराउनेवाला, यो आफ्ने आतताई कसरी प्रसन्न पार्न सक्छु होला मेरो ईश्वर. म हजुरसँग संकेत भएको छु. मेरो प्रमाणमा मन्ने धना बिजनहरू पतय श्रुत जस तेज प्रबाल भर पौरस बुद्धि योगा नारा धना ए भवयन्ती परेश पुंसो भक्त सुतुस भगवान गज युत पाय. हजुरसँग म यो विन्ती गर्दछु मेरो नारायण, जसले नरमा अधम राक्षसको पुत्र, शत्रुको पुत्र, लोककण्टकारीको पुत्र, भक्तिले रहित भएको, फेरि यस्तासँग हजुर कसरी प्रसन्न हुनुहोला. तर यति मलाई विश्वास छ कि भगवान गजयुथ पाय. जब यस किसिमबाट हात्तीले ग्राहका मुखमा पर्दामा पनि हजुरले को श्रवण गर्दा उद्धार पाए थियो भनेदेखि मैले पनि पक्कै पाउँछु भन्ने मानेमा पूर्ण विश्वास छ मेरो. परमात्मन हजुरलाई कोटि दण्डवत प्रणाम छ. प्रसन्न हुनुहोस्. हात्तीको राजा गजेन्द्रलाई मुक्ति बनाउन जसरी तयारी भइबसिएको थियो मलाई पनि त्यसरी नै भनेपछि ठिक छ भनेर भगवान भन्नुहुन्छ बाबु प्रह्लादजी प्रसन्न छु तिमीसँग, इच्छा माफीको वरदान माग. परमात्माको चरणमा पाऊको सेवा. अब बाबु प्रह्लाद तिम्रो बाबालाई मैले मारे, तिमी बाबाको क्रिया काष्ट गर. मेरो बुबा नरकमा जानुभयो कि भन्नुभएको थियो. तिमी जस्तो भक्त छोरो पाउनेवाला बाबु नरकमा जान्छ, अन्यथा नै. 21 कुलको उद्धार भइसकेको छ. तर तिमीलाई म एउटा कुरा बताइदिन्छु सुन. बाबाको क्रिया काष्ट गर्नै पर्छ छोराले. पुत्रस्य परमो धर्म पितृ सुश्रूषणे रता.
यसै कारणबाट पुत्रले पिताजीको क्रिया काष्ट गरिसकेपछि अब तिमी कहाँ जाने? सरासर जाऊ रसातलमा। तिम्रो आजका मितिबाट 7 पुस्ता म मार्दिन, बुझेनौ? मैले हिरण्यकश्यपलाई मारे, प्रह्लाद तिमीलाई मार्दिन, तिम्रो छोरा विरोचन हुनेछन् तिनलाई मार्दिन, तिम्रा विरोचनका छोरा बलि हुनेछन् तिनलाई मार्दिन, बलिका छोरा बाणासुर हुनेछन् तिनलाई मार्दिन, बाणकासुरका छोरा मार्जरी हुनेछन् तिनलाई मार्दिन, उनका छोरा बज्राङ हुनेछन् तिनलाई मार्दिन, उनका छोरा ताराकासुर हुनेछन् उनलाई मार्दिन, आजका मितिले 7 पुस्त तिम्रो कुलमा मार्दिन बाबु, तिमी विदा भएर जाऊ भन्नुभयो भगवानले। अनि अब म कहाँ जाने भन्दा रसातलमा जाऊ, मैले कहिले प्रभुको चरण पाउँछु भन्दा 8 सावरणी मनुको पालामा तिम्रो नातिनी स्वर्गको राजा हुन्छ, त्यही बेलामा तिमी स्वर्गको आधिपत्य मालिक त्यहाँको पितामा भएर बस्नेछौ, विदा हो। यस्तो प्रभुको वचन सुनेर प्रभुका चरण रूपी कलमा ध्यान गर्दै मनन गर्दै अहिले प्रह्लाद आफ्नो पिताजीको क्रिया काष्ट सके सकल शत्रु निवारण हुनेछ जुन कथा सुन्नाले महाराज परीक्षित। यसरी मैले यहाँलाई प्रमाण गरे, बाँकी अंशको लागि भगवानको भजन कीर्तन मनन कीर्तन र ध्यान निधिध्यास कहिले नटुटाइकन प्रभुका चरण रूपी कमलको ध्यान गर्दै आफ्नो कर्तव्य माथिको बोधलाई नबिर्सिकन प्रह्लाद अहिले परमधामको लागि निश्चय गर्नुभयो। अनि प्रह्लाद यस्तो प्रकारबाट आफ्नो निश्चय र निर्णय गरिबक्सेपछि प्रह्लादले भगवानका भक्तिमा चित्त लगाई प्रभुको प्रार्थना गर्दै अच्युत शक्ति भगवानको ध्यान गरेर आफ्नो धाममा जानुभएको छ। महाराजी अब एउटा शंका लाग्यो, राजा परीक्षितलाई प्रभुदेव हिरण्य कश्यपकालाई मार्नलाई भगवान सवारी हुनुभयो विष्णु, तर त्रिपुरा स्वरूप दग्ध बनाउनका लागि शिवजी बोलाइयो, किन हो? यसमा के फरक छ भन्दा हर र हरिमा कोही फरक त छैन, तर एउटै कुरा के भए, एक बाणले त्रिपुरासुर भस्म भगवान शिवजीले गरिबक्सिएको हो ता पनि भगवान श्याम सदा शिवजीले हानेको बाणको टुप्पामा अग्नि बाणमा चाहिँ भगवान नारायण वासुदेवै हुनुहुन्छ, त्यहाँ पनि विष्णु भगवानको काम जब भूमिका निर्वाह भएको छैन महाराज, यिनै हुन् कथा। भन्नुभयो लौ त मेरो ईश्वर हजुरको महिमा मलाई कहिले नटुटोस् भनेर प्रह्लादजी विदा। भगवान परमात्मा चाहिँ आफ्ना भक्तलाई सन्तुष्ट पारेर विमानमा चढेर नरसिंह अवतारसम्म आश्रित गरे वैकुण्ठ नाम

南北疆北坡疆北疆南北疆坡北疆北坡疆北疆南北疆坡。महाराज परीक्षित लाई सुखदेव ले बताउनु भो सुन कादि ऋषि सुरहरु अब यहाँ लाई हिरण्यकश्यपको चरित्रार्थ वर्णन विस्तार सम्पन्न अब तपाई के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा आचार संहिताको वर्णन विस्तार हामीले गर्नुपर्ने सदाचार नियम र कानून सब कथा भन्दा उपरांत विशेष आचार संहिताको वर्णनमा राजा परीक्षित यसरी आउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट अब एक श्रीमद् भागवतको चतुर्थ स्कन्दको एघारौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ आचार संहिताको वर्णन पहिला नम्बरमा आचार संहिता यसरी प्रमाण गरिएको छ ऋषि सुर समुनकादि सबभन्दा पहिला वर्णन विस्तारको लागि प्रमाण गर्दछु सत्य बोल्नु दया गर्नु हाम्रा आचार संहितामा पर्ने सिद्धान्तहरू सत्य बोल्नु दया गर्नु तप गर्नु शौच गर्नु युक्तायुक्त विवेक विचार गर्नु तितिक्षा सम दम अहिंसा ब्रह्मचर्य दान स्वाध्याय आर्जन सन्तोष भगवानको सेवा असल कर्म र खराब कर्मको विचार निष्फल कर्मयोग मौन व्रत आत्मविचार संविभाग श्रवणम कीर्तनम स्मरणम ईशपाद अर्चनम नम्रतो दास सखी आत्मसमर्पणम यति 30 लक्षण हामी आचार संहिताभित्र पर्दछ यी आचार संहिताको लक्षणहरू हुन् यी आचार संहिताले के गर्छ सधैँ सत्काममा लागिसकेपछि नचाहिँदो काममा चित्त बहुत समस्या जान सक्दैन सधैँ जब असल काम गर्ने व्यक्तिले खराब काम गर्न सक्दैन खराब काम गरिएको व्यक्ति असल काममा आउनै गाह्रो मान्छ त्यसको त्यस्तो वातावरण तयार भएर जान्छ त्यसै कारणबाट ब्राह्मणले छ कामको प्रतिपादन दान दिने दान लिने यज्ञ गर्ने गराउने पढ्ने र पढाउने क्षेत्रीहरूको लागि क्षेत्रीय नीतिमा के बताइएको छ भनेर भनेदेखि युद्धोत्साह युद्धको उत्साह अनि त्यसपछिबाट पृथ्वीको रक्षा प्रजा पालन राष्ट्र उन्नति र समृद्धि सीमाङ्कनको रक्षा क्षेत्रीको युद्धोत्साह हो वैश्यको कृषि वाणिज्य गोरक्षा हो किसान गर्नु व्यापार गर्नु शूद्रको स्वामी भक्तिमा चित्त र सुधारको पक्षमा विवेक विचार यिनै प्रभावबाट ब्राह्मण क्षेत्री वैश्यको उद्धार हुँदै जाने सबैका लागि शौच स्वामी सेवा नमस्कार सत्यम बान्धुत्व भ्रातृत्व प्रेम सद्भाव यी सबैका लागि उत्तिकै लाभदायक कुरा हुन् नित्य कर्म नछोड्नु कर्तव्य माथिको बोधलाई कहिले पनि टुङ्गोमा राख्नु भगवानको भजन कीर्तन गर्नु कहिले नभुल्नु भगवानको भजनमा चित्त लगाएर बस्नु यही सिद्धान्त हो।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोश हुने,
3: घाँटी अररो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गते

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार और बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: कस्तो न्यानो गोता, के भएर हो?
2: पानी तताउन लाग्छ मान्छेले, अब मन तातो बनाएर खान्छ, अनि हामी सबै किटाणुहरू उसको पेटमा गएर धुन तातो हो त
1: पानी पनि अलिक पो लाग्यो त
3: त्यसैले पानी एक भुल्को उमालेर मात्र पिउने गरौं। एक पटक उम्लेको पानी सफा भाँडोमा छोपेर राखेमा सेलाएपछि पनि सुरक्षित हुन्छ।